0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो, भुरिकाउ बर्दिया। प्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-97774।
6: हो त नि, रेडियो टाइगर आयो।
0: यो हो रेडियो टाइगर 79.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ। यस ट्यान्डेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।
7: प्रश्न विचार उज्यालो रेडियो नेटवर्क, अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 12 गते सोमबार, सन् 2026 सेप्टेम्बर 28 तारीक असोज कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सिन्धुलीको सुनकोशी एफएम 90 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
0: बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी, 1000 मेगावाट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न, कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य समेन्द्रको जवाफ भएन।
0: अर्मुज जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत, अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजेस्क्यानको भनाई।
1: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कृतिमान।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 493-555
5: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
6: काया कैरनमा अब खबरको सिलसिला पछिल्लो बाढ़ी पहिरोले 4 जिल्लामा कम्तीमा 21 जनाको ज्यान गएको छ भने 5 जना बेपत्ता छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला 4 दिनमा बाढ़ी पहिरो र अविरल वर्षाका कारण यो मानवीय क्षति भएको हो यस विपदले विभिन्न जिल्लाका 419 परिवारका 1,451 जना विस्थापित भएका छन् बागलुङ पर्वत मनाङ नवलपरासी पूर्व चितवन पाल्पा र धनुषा लगायत जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी कटान र पहिरोले जनजनको क्षति गरेको छ मानवीय क्षतिका हिसाबले बागलुङ सबैभन्दा बढ़ी प्रभावित भएको छ बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन् मर्स्याङ्दी नदीमा आएको बाढ़ीका कारण मनाङको सबैभन्दा तल्लो क्षेत्रमा पर्ने ताल गाउँ घेरिएको छ कुनातिर भीर जंगल रहेको ताल गाउँको छेउ बग्ने मर्स्याङ्दी नदीले कटान गरेपछि ताल गाउँ बीचमा परेको हो घट्टे खोलामा आएको बाढ़ीका कारण हिजो बेलुकी मनाङ सदरमुकाम चामेमा मर्स्याङ्दी नदी आंशिक थुनिएको छ घट्टे खोलासँगै आएको बाढ़ी र पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दी र घट्टे खोला मिसिएर ताल बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ
7: यसैबीच देशका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गैरातीदेखि रोकिएको छ पश्चिमी क्षेत्रमा हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातीदेखि रोकिएको हो पूर्वमा हिजो बिहानदेखि र मध्यभेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो पानी पर्न रोकिए पनि हिजो बाढ़ी आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र काली गण्डकी नदीमा आज बिहानसम्म जोखिम छ नारायणीको सहायक नदीहरूमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाई छ कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था छ अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज देशका हिमाल र पहाड़का थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ
6: बाढ़ी पहिरोका कारण 5 दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको छ काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्णवीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हिँडेर मात्रै गाड़ी सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ जोड्ने अर्को मुख्य नाका बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन नारायणगढ़ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथको पहिरो हटाउन बाँकी छ। बाढ़ी पहिरोले नारायणगढ़ मुगलिन नारायणगढ़ बुटोल कान्ति लोकपथ सिद्धिचरण राजमार्ग कालीगण्डकी करिडोर बागलुङ बेनी सड़क तमर करिडोर मूलघाट फिदिम राप्ती राजमार्ग कर्णाली राजमार्ग र भालुवाङ चकचके लिवाङ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित बनेको सड़क विभागले जनाएको छ। लमजुङ मनाङ पर्वत बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको छ। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा गाड़ी आवागमन ठप्प बनेको छ। यी ठाउँमा पहुँच सड़क बनाएर गाड़ी चलाउन अझै केही दिन लाग्न सक्ने सड़क विभागले जनाएको छ। यस्तै चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको पुलमा हिजो बेलुकीदेखि आवतजावत बन्द गरिएको छ। बाढ़ीले बगाएको क्रूज सिप अर्थात सानो पानी जहाज पुल मुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका गाड़ी र यात्रुहरू अलपत्र परेका छन्। पुल मुनि अड्किएको क्रूज सिप निकाल्नको लागि रातभर प्रयास भए पनि सफल हुन सकेको छैन।
7: यसैबीच अविरल वर्षा बाढ़ी र नदी सतहमा भएको अत्यधिक वहाँका कारण कम्तीमा पनि न्यूनतम 1000 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार बाढ़ीका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध भएको छ। यो प्रसारण लाइन मार्फत प्रवाह हुने 13 उत्पादन केन्द्रका झण्डै 370 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। उत्पादन बन्द भएका आयोजनाहरूमा मिस्त्री खोला 42 मेगावाट नीलगिरी 271 मेगावाट माफ गर्नुहोला नीलगिरी 271 मेगावाट माथिल्लो ठूलो खोला 22.5 मेगावाट माथिल्लो राहुघाट 48.5 मेगावाट राहुघाट 40 मेगावाट नीलगिरी 1 38 मेगावाट राहुघाट मंगले 35.5 मेगावाट ठूलो खोला 21.3 मेगावाट घाड़ खोला 14 मेगावाट धापा खोला 13.6 मेगावाट रेले खोला 6 मेगावाट घमलेदी 5 मेगावाट लगायतका आयोजना बन्द भएका छन्। कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर 21 र 22 क्षति पुगेको छ। यस्तै कुस्मा नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत खराबी आएको छ। त्यसबाहेक म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँ जिल्लामा रहेका थप 14 उत्पादन केन्द्रको झण्डै 630 मेगावाट विद्युत उत्पादन समेत नदीमा अत्यधिक वहाका कारण बन्द गरिएको छ। आयोजनाको उत्पादन सुरक्षाको लागि बन्द गरेका आयोजनामा कालीगण्डकी माथिल्लो मादी सुपर मादी नामार्जुन मादी सेती नदी अपर दोर्दी माथिल्लो मर्स्याङदी त्यसै गरी मर्स्याङदी मोदी लगायत

0: बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घर, भिस्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै, बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी, नारायण घाटको नारायणी पुलमा आवागमन बन्द, 1000 मेगावाट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। पूर्व प्रधान न्यायाधीश तोलेन्द्र शमशेर जबहरालाई अस्ति मध्यरातीदेखि झण्डै 12 घण्टासम्म नियन्त्रणमा राख्नुको औचित्य पुष्टि गर्न नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। मध्यरातमा निवासमा पुगेर पूर्व प्रधान न्यायाधीश जबहरालाई प्रहरीले नियन्त्रणमा लिएकोमा पूर्व न्यायाधीशहरू र अवकाश प्राप्त प्रहरी अधिकृतहरू नै आलोचनामा उत्रिएका छन्। महाराजगंजमा घरमा सुतिरहेका जबहरालाई उठाएर प्रहरी कार्यालय ल्याउनुको कारण उहाँमाथि सुरक्षा खतरा भएको तर्क प्रहरी अधिकृतहरूले गरेका छन्। तर सरकारले नै बनाएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार पूर्व प्रधान न्यायाधीश 24 घण्टा सुरक्षा घेरामा रहन्छन्। उहाँलाई चुनौती हुँदा सुरक्षाकर्मी थप गर्नुपर्नेमा प्रहरी कार्यालय लगेर दिनभर राखिएको छ। मानवाधिकार आयोगको टोलीलाई समेत उहाँसँग भेट्न दिइएन। प्रहरी नियन्त्रणपछि जबहरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर बाहिरी भेटघाट समेत निषेध गरिएको थियो। प्रहरी उच्च स्रोतले समेत पूर्व प्रधान न्यायाधीश जबहरालाई नियन्त्रणमा लिन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाटै दबाव आएको पुष्टि गरेको छ। अमेरिका भ्रमणबाट प्रधानमन्त्री बालेन्द्र शाह, उहाँका राजनैतिक सल्लाहकार कुमार बेन फर्के लगत्तै जबहराबारे छलफल हुन थालेको स्रोतको दावी छ। त्यसपछि अस्ति शनिबार बेलुकीबाटै उहाँलाई नियन्त्रणमा लिन प्रहरीमाथि दबाव आउन थालेको थियो। टेक्ने ठाउँ केही नभएपछि सुरक्षा चुनौतीका कारण ल्याएको भनिएको हो। ती पूर्व आईजीबीले भन्नुभयो, साँच्चै सुरक्षा चुनौती हुँदा सम्बन्धित व्यक्तिले खबर गर्ने हो अनि सुरक्षा प्रदान गर्ने जिम्मेवारी हेडक्वार्टरमा भएको सुरक्षा निर्देशनालयको हो। सिधै अपराध अनुसन्धान कार्यालयलाई प्रयोग गरिएकाले यो विषय सुरक्षा चुनौतीसँग मात्र सम्बन्धित नदेखिएको उहाँले बताउनुभयो। जबहरालाई हठात नियन्त्रणमा लिएको विषयप्रति पूर्व न्यायाधीशहरूले पनि प्रश्न उठाएका छन्। पूर्व न्यायाधीश बलराम केसीले राति 2 बजे नियन्त्रण गर्नुको कारण बुझ्न नसकेको बताउनुभयो। सुरक्षाकर्मीकै

0: निगरानीमा रहेको मानिस भएकाले रातको समयमा नियन्त्रणमा लिन जरूरी थिएन उहाँले भन्नुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका पूर्व प्रमुख समेत रहनुभएका हेमन्त मल्ल ठकुरले सुरक्षा चुनौतीका भरमा प्रहरी कार्यालयमा लैजाने नियन्त्रणमा लिने अभ्यास विगतमा नभएको उहाँको भनाइ छ। आजको कान्तिपुरमा खबर छ।
1: अब स्वास्थ्यको प्रसंग। नेपालमा मुटु तथा रक्त नली सम्बन्धी रोग अहिले जनस्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ। त्यसमध्ये हृदयघात एक हो। हृदयघातका कारण युवा अवस्थामै ज्यान जाने क्रम बढ़दो छ। हिजोसम्म सामान्य रूपमा हिडुल गरिएको मानिस 81 ढलेर ज्यान जानुको एउटा मुख्य कारण पनि मुटुको रक्त नलीमा अचानक अवरोध उत्पन्न हुनु हो। हृदयघात मुटु रोग मध्ये 81 हुने र तत्काल उपचार नपाएमा ज्यान समेत जान सक्ने गम्भीर अवस्था हो। धेरैजनाको लक्षण पहिचान गरेर अस्पताल तत्काल नपुर्याउँदा ज्यान गइरहेका छन्। हृदयघातलाई कतिपय अवस्थामा साइलेन्ट किलर पनि भनिन्छ। हृदयघातको समयमै पहिचान कसरी गर्ने भन्ने बारेमा साथी सम्झना महर्जनले मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग कुरा गर्नु भएको छ।
2: हृदयघात हुनको लागि चाहिँ धेरैवटा चीजले असर गर्छ। सबभन्दा पहिलो चीज चाहिँ कोलेस्ट्रल नै जमा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रल नै कम गर्नुपर्छ भने मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढी हुन्छ। उच्च रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ। धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ। ताकि धमनी भित्रको इन्टिमा भन्ने चीज जब च्यातिन्छ अनि त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने। त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो।
3: हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
2: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ। मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भए जस्तो, छातीमा अलि भारी अनुभव जस्तो, धड्कन अलि बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वासमा आए जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि 6 महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ। त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गर्यौं भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ।
3: हृदयघातको लक्षण देखिने बित्तिकै परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ?
2: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर चाहिँ भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ। तुरुन्तै गएर ईसीजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काठमाडौँ उपत्यकामा तरकारीको भाव बढ़ेको छ। बजारमा उपभोक्ता महँगीको तरकारी किन्न बाध्य भएका छन्। तर उपत्यकासम्म तरकारी ल्याउने किसानको अवस्था भने ठिक उल्टो छ। बारीमा उत्पादन तयार छ तर सड़क अवरूद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन्। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याउँदा देशको दैनिक आपूर्ति प्रणाली प्रभावित भएको छ। काठमाडौँ उपत्यका उत्पादन भन्दा बढ़ी उपभोगमा निर्भर शहर हो। यहाँ खपत हुने अधिकांश तरकारी फलफूल चामल दाल तेल लगायतका वस्तु धादिङ नुवाकोट काभ्रे मकवानपुर चितौन लगायतका जिल्लाबाट आउने गर्छ। भारतबाट समेत ठूलो परिमाणमा कृषि उपज भित्रिन्छ तर मूल्य वृद्धिको सम्पूर्ण भार आपूर्ति अवरोधकै कारण भएको हो वा त्यसको फाइदा उठाएर थप मूल्य बढ़ाएको भन्ने स्पष्ट छैन। धादिङ काभ्रे र मकवानपुर लगायतका किसानले उत्पादन गरेको तरकारी सड़क अवरूद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन्। शहरमा महँगोमा तरकारी बिक्री भइरहँदा गाउँमा किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सृजना भएको खबर अन्नपूर्ण पोस्टमा छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीच द्वन्द्व अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन। इरानले आफ्ना शर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोर्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको तर आफ्ना अधिकार र शर्तमा पनि सम्झौता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँका अनुसार इरानले कतार मार्फत अमेरिकासँग जलमार्ग खोल्न सकिने ठोस योजना प्रस्तुत गरेको छ। इरानको प्रस्तावमा मध्यपूर्व लेबनान र येमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुक्का गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौ सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायतका शर्त छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा व्यापार र समुद्री व्यापारमा ठूलो असर परेको छ। इरानी राष्ट्रपति मसूद पेजिस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। उहाँले इरान वार्ताबाट पछि नहटेको तर विगतका अनुभवका कारण अमेरिकामाथि विश्वास गर्न कठिन रहेको बताउनु भएको छ। यसैबीच इरानले अमेरिकी पानीमुनि चल्ने मानवरहित उपकरण अर्थात ड्रोन कब्जामा लिएको दावी गरेपछि दुई देशबीचको तनाव थप बढ़ेको छ।
5: अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले राष्ट्रिय कृतिमान बनाएका छन्। जापानको नागेवा सिटी मुजिहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट एकमा कुमारले 1:48.95 दूरी पार गर्दै नयाँ राष्ट्रिय कृतिमान बनाए। त्रिभुवन आर्मी क्लबका कुमार 8 खेलाड़ी मध्ये पाँचौं स्थानमा रहे। यसअघि कुमारकै नाममा 1:49.55 राष्ट्रिय कृतिमान थियो। नयाँ राष्ट्रिय कृतिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन्। 24 खेलाड़ी मध्ये उनी समग्रमा 8 स्थानमा रहेका छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कांग्रेसमा संस्थापन गगन थापा र इतर पक्षीय निवर्तमान सभापति शेरबहादुर दोबाले समानान्तर 15 महाधिवेशन प्रक्रिया अघि बढ़ाएका छन्। संस्थापन पक्षीय ओडा र पालिका अधिवेशन हुँदै क्षेत्रीय अधिवेशन गर्दैछ भने इतर पक्षले 15 असोजमा ओडा अधिवेशन गर्दैछ। संस्थापन पक्षको महाधिवेशन यही 16-19 असोजमा र इतर पक्षको 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका छ।
5: हेटौडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा गाड़ीहरूको चाप बढ़ेपछि यो मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरू आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिजोबाट निषेध गरेको हो।
4: चीनतर्फको तेस्रो महत्वपूर्ण व्यापार नाका कोरोला नाका पनि अवरूद्ध भएको छ। शनिबार आइतबार हिजो परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोले सड़क अवरूद्ध पारे

0: जोमसुम कोरोला नाका समेत बन्द भएको हो। बाढ़ी पहिरो तथा हिमपातका कारण अहिले कोरोला नाकाबाट हुने व्यापार समेत रोकिएको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरी कार्कीले जानकारी दिनुभयो।
1: बजारमा खसी कुखुरा राँगा बंगुर सबै मासुको भाव अचाक्ली बढ़ेको छ। गएको चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। यस्तै राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको छ।
0: सरकारले डाक्टर र अस्पतालमाथि आक्रमण गर्नेलाई कड़ा कार्यवाही गर्ने गरी ऐनको मसौदा संशोधन गरेको छ। अस्पतालमा तोड़फोड़ आगजनी गर्ने र डाक्टरमाथि कुटपिट तथा आक्रमण गर्नेमाथि चर्को जरिवाना र सजायको व्यवस्था सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 संसदमा दर्ता भएको हो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार अस्पताल र स्वास्थ्यकर्मीमाथि आगजनी तोड़फोड़ र हातपात गर्नेमाथि दण्ड सजाय बढ़ाइएको छ। हालसम्मको कानूनमा कैद वा जरिवाना मध्ये एउटा सजाय मात्रै हुन सक्थ्यो। नयाँ विधेयकले दोषी ठहरिए कैद र जरिवाना दुवै भोग्नुपर्ने व्यवस्था समेटेको छ।
1: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधिले त्रिवी क्रिकेट र माथिल्लो मुल्तानी क्रिकेट मैदानको निरीक्षण गरेका छन्। आईसीसीको 9 सदस्यीय टोलीले अर्को वर्ष नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी 19 वर्ष मुनिको महिला विश्वकप 2027 अघि हिजो मैदानको निरीक्षण गरेको हो।
0: सरकारले चिनीको सहज आपूर्ति र सर्वसुलभ बिक्री भइरहेको दावी गरिरहेका बेला बजारमा भने तोकिएको मूल्यभन्दा 30-50 रूपियाँसम्म बढ़ीमा चिनी बिक्री भएको पाइएको खबर आजको कान्तिपुरले लेखेको छ।
1: वैदेशिक रोजगारीमा जाने महिला कामदार खाड़ीबाट युरोपतर्फ आकर्षित हुन थालेका छन्। संख्या र गन्तव्य देश भएको परिवर्तनले विदेशमा रोजगारी खोज्ने महिलाको प्रवृत्तिमा विविधता देखिएका कारण युरोपतर्फको आकर्षण बढ़ेको छ।
0: र सरकारले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 जारी गरिसकेको छ। काया कैरनमा अब पालो उखानको
1: आपतमा हिम्मतले काम लिनुपर्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित देशभर झरी रोकियो। नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
0: बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी। 1000 मेगावाट बिजुली अवरूद्ध। उद्योगलाई विद्युत कटौती।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न। कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रको जवाफ भएन।
0: हर्मुज जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत। अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजिस्कियानको भनाई।
1: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। जेमा पनि केही न केही खोट देखाइहाल्ने धेरै नेपालीको प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा चिया पसल छ। दुईजना मान्छे चिया पिउँदै पत्रिका पढ़िरहेका छन्। पत्रिकामा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको भाषण पढ़ेर र फोटो हेरिसकेपछि एकजनाले भन्दैछन्, देशको बारेमा जेसुकै भनौन् तर कालो चस्मा चाहिँ लाउनु हुने थिएन क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेकजाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: देशभर झरी रोकियो, बाढ़ी पहिरोले अवरुद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी।
1: हुम्लाको चन्थेली गाउँपालिका दुई बांगे ढुङ्गा सामुदायिक वनमा कुटको जडीबुटी संकलन गर्ने क्रममा एकजनाको मृत्यु, नौ जना सम्पर्क विहीन।
0: कर्णालीमा साउनेता विपदका 175 घटना, 10 जनाको मृत्यु, 30 जना घाइते।
1: र एसियाली खेलकुदमा टिनिसामा बास्तोला र खड्काको जोडी अन्तिम 16। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, बिहान 6:30 भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। हुम्लाको चंखेली गाउँपालिका दुई बाघे ढुङ्गा सामुदायिक वनमा कटुको जडीबुटी संकलन गर्ने क्रममा एकजनाको मृत्यु भएको छ भने नौजना सम्पर्कविहीन भएका छन्। मुगुको मुगुम कार्मारुङ गाउँपालिका नौ, पापु र छाइलबाट कटुको संकलनका लागि हुम्ला पुगेका 22 गणेश बुढाको हिउँमा परेर मृत्यु भएको प्रहरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जडीबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि फर्किएको बताउनु भएको छ। फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। यसै गरी पापुका 28 बलबहादुर बुढा, 27 प्रकाश बुढा, 36 ललित जंग बडुवाल, 35 जयबहादुर बडुवाल र 26 अख बहादुर बडुवा रोकाए सम्पर्कविहीन रहनु भएको छ। यस्तै छालका 36 जयबहादुर रोकाए, 42 वीरबहादुर ऐडी, 23 प्रेम रोकाए र 19 पवन रोकाए पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यस्तै मुगुको पाटन क्षेत्रमा जडीबुटी संकलन गरिरहेका उनीहरू हुम्लाको सीमा क्षेत्रमा पुगेपछि दुई समूहबीच विवाद तथा झडप भएको बताएको छ। मुगुतर्फबाट कटुको संकलन गरिरहेको टोलीलाई हुम्लातर्फको सामुदायिक वन समूहका मानिसले लखेटेको आरोप मुगुका स्थानीयले लगाएका छन्। घटनाबारे जानकारी पाए लगतै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताउनु भएको छ। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले उद्धार तथा खोजीमा कठिनाई भएको उहाँको भनाई छ। अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन नसकेको भन्दै हिउँबाट भाग्ने क्रममा एकजनाको मृत्यु भएको हुन सक्ने उहाँको भनाई छ। मिनी क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमा क्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान अघि बढ़ाएका छन्। सम्पर्कविहीनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।
1: देशभर धेरै ठाउँमा झरी गैरातीदेखि रोकिएको छ। पश्चिम क्षेत्रमा हिजो बेलुकासम्म सक्रिय रहेको वर्षा रातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्य भूभागमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि बाढ़ीमा आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले बताएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ। आज देशका हिमाली र पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना र हिमपातको सम्भावना रहेको बताइएको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
0: पहिरोका कारण पछिल्लो 4 21 जनाको ज्यान गएको छ। 5 अझै बेपत्ता रहेका छन् भने 5 घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ। विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्राधिकरणका अनुसार जाजरकोट, म्यागदीप, बागलुङ लगायतका जिल्लामा बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा पालिका मार्फत आवश्यक बन्दोबस्ती मिलाइएको जनाइएको छ।
1: उता बागलुङमा अविरल वर्षाका कारण आएको पहिरोमा परेर 10 मृत्यु भएको छ भने 1 बेपत्ता भएका छन्। बाढ़ीका कारण पछिल्लो 2 दिनमा जिल्लामा ठूलो क्षति भएको बताइएको छ। हिजो मात्रै 9 जनाको मृत्यु भएको हो भने 1 जना बेपत्ता रहेको प्रहरीले बताएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको बताइएको छ। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासीहरू सक्रिय रहेका छन्। बागलुङमा ठूलो पानी परेका कारण जनधनको समेत ठूलो क्षति भएको अनुमान गरिएको छ। देशका विभिन्न ठाउँमा पानी पर्ने क्रम कम भएसँगै बागलुङ लगायतका क्षेत्रमा भने जोखिम उच्च नै रहेकाले आवश्यक सतर्कता अपनाउन मनसून पूर्वानुमान महाशाखाले आग्रह गर्दै आएको छ। देशका विभिन्न ठाउँमा गैरातीदेखि मनसून कम सक्रिय रहेको जनाइएको छ।
0: हुम्लाको दक्षिणी क्षेत्रको अदान्चुले गाउँपालिका 4 को मछारीमा माथिबाट खसेको ढुङ्गा घरको छतमा बजारिँदा जेसीबी चालक सहित 3 जना घाइते भएका छन्। घाइते 3 जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत दिउँसो हिजो सुर्खेत ल्याइएको छ। घटनामा दैलेको दुल्लु घर भएका जेसीबी चालक 29 वर्षका बखत खड्क गम्भीर घाइते भएको प्रमुख जिल्लाधिकारी भोलानाथ गोरागाईले बताउनु भएको छ। यस्तै हिजो बिहानसम्म हुँदै बिगाठीसम्मको सड़क निर्माण कार्य गरिरहेका उहाँहरू मछारे पुल पारेको एक घरमा बस्नु भएको थियो। अचानक माथिबाट खसेको ढुङ्गा घरको छतमा खसेपछि घरभित्र सुतेका खड्का सहित रुकुम पश्चिमको सानीभेरी नगरपालिका 1 का 16 वर्षका रोशन राणा र हुम्लाको सिमकोट गाउँपालिका 4 का 17 वर्षका रमेश साई घाइते हुनुभएको छ। घाइते मध्ये राणा र साईको अवस्था सामान्य रहेको छ भने जेसीबी चालक खड्काको टाउकोमा गम्भीर चोट लागेको अदान्चुली 4 लौठी घर भएका स्थानीय दिनेश पाण्डेले बताउनु भएको छ। 3 जनाको श्रीनगर स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको भए पनि चालक खड्काको अवस्था गम्भीर देखिएपछि 3 जनालाई हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको हो।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने विश्राम।
2: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
3: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
2: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
3: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
2: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
3: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
2: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
3: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने,
2: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
3: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
2: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
3: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
2: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
3: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
2: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
3: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
2: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने, फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजुछन्।
0: पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै हार जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले देशभर झरी रोकियो, बाढ़ी पहिरोले अवरूद्ध सड़क आदिदेखि क्रमशः खुदाउने तयारी, हुम्लाको चंखेली गाउँपालिका 2 बांगे डुंगा सामुदायिक वनको कटुका जड़ीबुटी संकलन गर्ने क्रममा एकजनाको मृत्यु, 9 सम्पर्कविहीन लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। कर्णाली प्रदेशमा साउनेता विपदका 175 घटना भएका छन्। ती घटनामा 10 जनाको मृत्यु भएको छ भने 31 जना घाइते भएका छन्। यस्तै 2 जना अझै बेपत्ता रहेका छन्। विपदका कारण प्रदेशका 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरीकाले सुर्खेत जनाएको छ, जसमा 824 नागरिक विस्थापित भएका छन्। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदका घटनामा 126 पशु चौपाय समेत मरेका छन्। प्रदेशभित्रका 22 घरमा पूर्ण रूपमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी सन्तोष सिंह राठौरले बताउनुभयो। यस्तै 72 घरमा आंशिक क्षति, 21 गोठ तथा टहरामा पूर्ण क्षति, 7 वटामा आंशिक क्षति, 21 उद्योग तथा कल कारखानामा पूर्ण रूपमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदका घटनामा 51,46,900 रूपियाँ बराबरको धनजनको क्षति भएको छ। 2072 साल वैशाखदेखि 2082 साल वैशाखसम्म प्रदेशमा विपदका घटनामा परेर 192 जनाको मृत्यु भएको छ। तत्कालीन कर्णाली विकास आयोगले साबिक कर्णालीका 4 जिल्लामा गरेको अध्ययनले 318 वटा गाउँ बस्ती असुरक्षित रहेको देखाएको छ। ती बस्ती बढ़ी जसो पहिरोका कारण असुरक्षित रहेको अध्ययनमा उल्लेख गरिएको छ। प्रदेश सरकारले तयार पारेको विपद प्रतिकार योजनामा पनि कर्णाली सबैभन्दा धेरै पहिरोको जोखिममा रहेको उल्लेख गरिएको छ।
1: कर्णाली प्रदेशका विभिन्न ठाउँमा रहेका 19 सड़क र पुल आयोजना वर्षौंदेखि अलपत्र परेर रुग्न अवस्थामा पुगेका छन्। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्गाले ढिलाइ गर्ने निर्माण व्यवसाय विरूद्ध कि काम गर्ने कि ठेक्का तोड्ने विकल्पमा जानुपर्ने बताउनु भएको छ। सुर्खेत दैलेख डोल्पा हुम्ला दादरकोट कालीकोट मुगु रुगु पश्चिममा आयोजना ढिलाइ हुँदा यातायात आगमन सार्वजनिक सेवामा समेत असर परेको छ। ठेक्का सम्झौता भएको वर्षौं बितिसुदा पनि निर्माण सम्पन्न नहुँदा कर्णाली प्रदेशका 19 आयोजना रुग्न अवस्थामा पुगेका छन्। 2077 सालमै ठेक्का सम्झौता भएका कतिपय आयोजना समेत अझै सम्पन्न हुन सकेका छैनन्। लामो समय अलपत्र परेपछि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले प्रगति प्रतिवेदनमाथि नै प्रश्न उठेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री खड्काले लामो समयदेखि ठेक्का लिएर काम अघि नबढ़ाउने निर्माण व्यवसायका कारण आयोजना प्रभावित भएको बताउनुभयो। उहाँले अब आयोजना ढिलाइ गर्ने छूट नभएको भन्दै कि काम गर्ने कि ठेक्का तोड्ने विकल्पमा जानुपर्ने उल्लेख गर्नुभएको छ। मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले लगाएका ठेक्का मध्ये यसअघि 35 आयोजना अलपत्र रहेकोमा अहिले 19 आयोजना रुग्न अवस्थामा रहेको मन्त्रालयले बताएको छ। तीमध्ये सबैभन्दा बढ़ी जाजरकोट र कालीकोटका 4-4 जना आयोजना रहेका छन्। यता सुर्खेतका 3 आयोजना रुग्न सूचीमा छन्। रानीघाट तेलपानी भुरीगाउँ सड़क खण्डको ठेक्का 2077 असार 16 गते सम्झौता भएको थियो। यसको अन्तिम म्याद 2082 माघ 22 गते तोकिएको थियो। घाटगाउँ गुटु सालघारी कोइरालावास कुइने भीर सड़कको ठेक्का 2079 असार 8 गते भएको हो। यसको अन्तिम म्याद 2082 पुष 29 गते रहेको थियो। सवारी साधन ट्रायल सेन्टर निर्माणको ठेक्का 2079 माघ 11 गते सम्झौता भएको थियो भने यसको अन्तिम म्याद 2082 पुष 30 गते तोकिएको थियो। राजधानी सुर्खेतसँग जोड़िएका सड़क तथा सेवा पूर्वाधार समयमै सम्पन्न नहुँदा यातायात आगमन सार्वजनिक सेवामा प्रत्यक्ष असर परेको छ। सड़क निर्माण ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि निर्माणाधीन सड़कको जोखिम समेत बेहोर्दै आएका छन्। दैलेखका 2 सड़क अल्लपत्र परेका छन्। डोल्पा र हुम्लाका पुलको सड़कको समेत समस्या भएको छ। जाजरकोटका 4 आयोजना अलपत्र परेका छन्। विभिन्न क्षेत्रका आयोजना अलपत्र पर्दा नागरिकहरूले शास्ति खेपिरहेका छन्। कालीकोटका 4 आयोजना रुग्न अवस्थामा रहेको बताइएको छ भने मुगुमा सड़क र पुल दुवै अधुरा रहेका छन्। उता रुकुम पश्चिममा 1 आयोजना अलपत्र परेको छ। समयमै काम नसकिँदा लागत र लाभ दुवै प्रभावित भएकाले समयमै काम सरकारले निर्देशन दिएको छ।
6: सल्यानमा वर्षासँगै चलेको तीव्र गतिको हावाहुरीका कारण दर्जन सल्लाका रूखहरू ढलेका छन्। कपुरकोट गाउँपालिका 5 रिमको वन जंगल क्षेत्रमा हावाहुरीका कारण ठूलो संख्यामा सल्लाका रूखहरू ढलेको स्थानीयले बताएका छन्। डिभिजन वन कार्यालय सल्यानका वन अधिकृत तथा सूचना अधिकारी तेजेन्द्र रावलले रिमको जंगलमा दर्जन सल्लाका रूखहरू ढलेको बताउनु भएको छ। पहिरोका कारण राप्ती राजमार्ग अन्तर्गत सड़क खण्ड टुनी बोटमा अवरूद्ध भएको छ। मोबाइल फोनको नेटवर्क पनि राम्रोसँग काम नगर्दा घटनास्थलमा पुगेर अवलोकन हुन बाँकी रहेको बताइएको छ। सड़क डिभिजन कार्यालय कपुरकोटका प्रमुख कमला जेमले मोबाइल टावर राम्रोसँग काम नगरेका कारण थप विवरण बुझ्ने क्रम जारी रहेको बताउनु भएको छ। विगत 3 दिनदेखि अविरल वर्षा हुँदा त्यसकोले माटो खुकुलो बनाएको कारण पनि तीव्र गतिको हावाहुरी चल्दा दर्जनौ संख्यामा एकैसाथ रूखहरू ढलेको हुन सक्ने अनुमान गरिएको छ। ठाउँ ठाउँमा विद्युतका पोल ढलेको तथा रूखहरू ढलेका कारण विद्युत प्रसारण लाइन पनि क्षति हुँदा 40 घण्टादेखि संचारविहीन बन्न पुगेको बताइएको छ। सल्यानमा दाङको तुलसीपुर हुँदै विद्युत विस्तार गरिएको छ। पहाड़का दर्जनौ रूखहरू ढलेका कारण त्यस्तै विद्युत लाइनमा पनि क्षति पुगेको बताइएको छ। विद्युत वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश महतोले सल्यानतर्फ ठाउँ ठाउँमा झरेको पहिरोसँगै रूखहरू ढल्दा विद्युत प्रसारण लाइनमा क्षति पुगेका कारण सेवा अवरूद्ध भएको बताउनु भएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
7: हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाँगो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अङ्कल सेवाहरू,
8: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हार्ट जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-2229 र 98-605-2229।
9: खुसीको खबर,
10: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
9: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
11: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
9: साइना मेडिकल हलका सेवाहरू,
12: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
11: साथै थाइराइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
10: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
11: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
9: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
10: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
13: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
14: तथा साधारण सभामा सरकारवाला भएका व्यक्ति तथा संघ संस्थाहरूले जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र ब्रान्डिङ भए पर्यटन प्रवर्धनमा सफलता हासिल हुने विश्वास व्यक्त गरेका छन्। यही अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्तीले सरकार र निजी क्षेत्रको समन्वयमा पर्यटन प्रवर्धन एवं बजारीकरण आवश्यक रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवर्धन र बजारीकरणलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो। उहाँले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जदेखि गौतम बुद्ध जन्मस्थल लुम्बिनीसम्म प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो। उहाँले कतिपय नीतिगत अस्पष्टताका कारण पर्यटन प्रवर्धनमा अवरोध गरेको भन्दै भारतीय पर्यटकलाई सम्मान र प्रतिष्ठाका लागि नेपाल भित्रनु पर्ने जोड़ दिनु भएको छ। पर्यटन डिभिजन कार्यालय कोहलपुरका प्रमुख सुमन पौडेलले पर्यटन क्षेत्रमा प्रदेश सरकारले बहुवर्षीय योजना लागू गर्न लागेको उल्लेख गर्नुभयो। बाँकेका सहायक प्रमुख जिल्लाधिकारी अमर ओलीले नेपालगंज पर्यटकीय शहरका रूपमा विकास हुन थालेको बताउनुभयो। नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेको गावर र अगैयालाई पर्यटकीय हबको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो।
6: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। अमेरिका र इरान बीच द्वन्द्व अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन। इरानले आफ्ना शर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोऱ्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको तर आफ्ना अधिकार र शर्तमा पनि सम्झौता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले इरानले कतार मार्फत अमेरिकासँग जलमार्ग खोल्न सकिने ठोस योजना प्रस्तुत गरेको बताउनुभयो। इरानको प्रस्तावमा मध्य पूर्व, लेबनान र यमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नुपर्ने, रोक्का गरेका इरानी सम्पत्ति पुग्गा गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायतका शर्त रहेका छनृ
14: भेरी खबरमा अब लागौं खेल खबर तर्फ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र सहसचिव रमेश ढकालको नेतृत्वमा हिजो कर्णाली प्रदेश रंगशालाको स्थलगत अनुगमन गरिएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थल रूपमा रहेको कर्णाली रंगशाला भएपछि प्रतियोगिताको तयारी, पूर्वाधारको अवस्था तथा आवश्यक व्यवस्थापन बारे जानकारी लिन मन्त्रालयका सचिव र सहसचिवले रंगशाला अनुगमन गरेका हुन्। अनुगमनका क्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सचिव रविन्द्र चन्द, परिषदका कर्मचारी तथा खेल प्राविधिकहरूले सचिव पौडेल र सहसचिव ढकाललाई स्वागत गर्दै रंगशालाको भौतिक अवस्था र प्रतियोगिताको बारेमा भइरहेको जानकारी गराएका हुन्। वीरेन्द्रनगरमा निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला झण्डै 10,000 दर्शकको क्षमता छ। झण्डै 1,59,47,00,000 रूपियाँ लागतमा निर्माण गरिएको रंगशालामा फुटबल मैदान, 400 मिटरको एथलेटिक्स पौडी पोखरी, 2 कबड हल, भलिबल, बास्केटबल, ह्याण्डबल लगायतका खेल पूर्वाधार रहेका छन्। क्रिकेट मैदान तथा इन्डोर क्रिकेट हल, कबड्डी र खो खोका लागि पनि संरचना तयार भएको छ। पुरूष मैदान फिफाको मापदण्ड अनुसार 105 मिटर लम्बाई र 68 मिटर चौडा निर्माण गरिएको बताइएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि पटक पटक मिति तोकेर पनि आयोजना हुन सकेको छैन। राष्ट्रिय खेलकुद परिषदको 125 बोर्ड बैठकले पछिल्लो पटक प्रतियोगिता आगामी मंगिर 16 29 गतेसम्म कर्णालीमा आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगितालाई तयारी तीव्रता दिन कर्णाली प्रदेशले पूर्वाधार खेलाड़ीको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनका लागि बजेट समेत छुट्याएर काम अगाडि बढ़ाएको छ। मन्त्रालयका सचिव र सहसचिवको अनुगमनलाई प्रतियोगिता नजिकै गर्दा संघीय र प्रदेश सरकारको तहबेज समन्वय गर्दै मुख्य खेल स्थलको तयारीको रूपमा बुझिएको जनाइएको छ।
6: जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल तर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजय शुरूआत गरेको छ। नागोया सिटीको हिगासियामा रहेको पार्क टेनिस सेन्टरमा भएको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोडीले मंगोलियाका बाराक मुन्खबाता र जोल्दबारलाई जोडीलाई 6-2, 4-6 र 14-12 अंकले पराजित गरेको हो। यो जीसँगै बास्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम चरणमा स्थान बनाएको हो। अब यो जोडीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
14: खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
6: देशैभर झरी रोकियो, बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी।
14: कर्णालीमा साउनेता विपदका 175 घटना, 10 मृत्यु, 31 घाइते।
6: हुम्लाको चंखेली गाउँपालिका 2 बाघे ढुङ्गा सामुदायिक वनमा कटुको जडीबुटी संक्रमण गर्ने क्रममा 1 मृत्यु, 9 सम्पर्कविहीन।
14: र एसियाली खेलकुदमा टेनिसामा बास्तोला र खड्काको जोड़ी अन्तिम 16। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्णु विदा हुन्छौ। नमस्ते।
15: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु। विजय सुनचाँदी पसलमा नै किन नि, त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843-68-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
16: बीपी पोलिक्लिनिक का सेवा तथा सुविधा
17: दैनिक बिरामी जाँच डिजिटल एक्सरे भिडियो एक्सरे प्याथोलोजी ल्याब भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने गुणस्तरीय फार्मेसी मुटुको इसिजी माइनर अपरेशन सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा पेट छाती कलेजो मृगौला सम्बन्धी फिजिसियन सेवा नाक कान घाँटी रोग छाला तथा यौन रोग मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
18: के तपाईलाई दुनाटो परी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
19: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। घर संसार सधैँ बाँच्छ।

पकेट लयो पहिरोले छैन खानी अन्न अन्न छैन भन्ने कुरा कता जानु भन्न बरु जन्म लिन पर्ने जापान धर्म छैन नेपालमा जन्म लिएर कहिले सुख पाइन हाम्रो

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाप चाहिँ।
5: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 8 बजेको छ।
4: यस टाइम चेकका साथमा
5: केपी पोली क्लिनिक, भुरीगाउँ बजार, बर्दिया।
6: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
0: धेरै धेरै धन्यवाद छ है नानी।
7: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
7: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
6: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
7: सम्पर्क मोबाइल नम्बर 98400-46368।
8: होइन, त्यहाँ के को भिड लाग्या छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
9: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
8: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार, बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुरीगाउँ, बर्दिया।
10: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-79774।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: ಕೃಷ್ಣಂ ಕೃಷ್ಣಂ ವಂದೇ ಜಗದ್ಗುರುಂ.
1: शुभप्रभात. कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्ष गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झै आज पनि उपस्थित छु. पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन सक्छ, राशिफलहरू सही तपाईँलाई हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ. कार्यक्रमको शुरूआती चरणमा हुनुहुन्छ. कार्यक्रमलाई तपाई आफ्नो ढंगले सुनिरहनु भएको छ भने निरन्तर सुन्ने प्रयास गर्नुहोला. हामी कार्यक्रमलाई यतिखेर ढिलो नगरिकन अगाडि बढ़ाउँछौ. आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल आश्विन महिना 12 गते यानि कि असोजको 12 गते हो आज सोमबार. तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 28 तारीक रहेको छ. आज नेपाल सम्मत 1146 रहेको छ. विशेष गरी 1146 यहाँ लगा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन कृष्ण पक्ष यसलाई पितृपक्ष प्रेता पक्ष पनि भन्ने गरिन्छ. आज सूर्योदयमा द्वितीय तिथि 35:35 रात्रिको 8:09 रेवती नक्षत्र 15:18 दिनको 12:02 ध्रुवयुग 14:08 तैत्रीकरण 7:10 आज आनन्द आदि युगमा भने मातंग युग रहेको छ. आजको निर्माणको समय 29:52 बिहान सूर्योदय 5:55 जाँदा भयो. साँझ सूर्यास्त 5:52 रहनेछ. आज द्वितीय श्राद्ध गर्ने दिन हो. भोलि तृतीय श्राद्धको लागि आज एक साकी रहने दिन रहेको छ. तपाईहरू विशेष गरी श्राद्ध कल्पमा हुनुहुन्छ यतिखेर, यो 16 श्राद्धको बेलामा घरमा पवित्र राख्नु मैले बारम्बार अनुरोध गरिरहेको छु. घरमा सुख शान्ति समृद्धि प्राप्ति गर्नको लागि पितृको उपासना असाध्य आवश्यक पर्छ. यो जानकारी अब कार्यक्रममा पालो रहेको छ. आजको ग्रह गोचर सूर्य नाम गरेका ग्रह कन्या राशिमा छन् भने चन्द्रमा यतिखेर मीन राशिमा छन्, त्यस्तै गरेर मंगल कर्कट राशिमा छन् भने बुध तुला राशिमा छन्, बृहस्पति कर्कट राशिमा छन्, शुक्र तुला राशिमा रहेका छन् भने शनि ग्रहको अवस्था मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ. यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु. तपाईँका दिनले के भन्छ, कसरी तपाईँको दिनलाई व्यतीत गर्न सकिन्छ, तपाईँको राशि के भन्छ, तपाईँको आजको दिनलाई तपाईँको मेषवादीबार राशिफलले कसरी अगाडि बढ़ाइरहेको छ, तपाईँका राशिफल यस प्रकार छ. आजको दिनमा 12 चन्द्रमा पूरा दिन रहँदैनन्, यतिखेर अलिकति मन कता कता बिग्रिने खालको योग छ. काममा अलिकति झन्झटिलो कामहरू आइलाग्न सक्छन्, विशेष ध्यान दिँदै अगाडि बढ्नु. स्वास्थ्यमा भने सुधार भएता मन हर्ष र उल्लासले गदगद रहनेछ. मान सम्मानमा वृद्धि रहनेछ. नभनेका काम बन्दा मनमा हर्ष उल्लास आउने युग छ भने काममा पनि सफलता हात पर्ने युग आजको राशिमा संकेत छ. तपाईँको सोच अलिकति परिवर्तन गर्नु आवश्यक मानिन्छ. काममा ढिला सुस्ती हुन सक्छ. लग्नमा बृहस्पति उच्च हुँदा धार्मिक क्षेत्रमा मन जान सक्ने युग पनि राम्रो छ. कृषि र पशु चौपायबाट मनज्ञ धन आर्जन गर्न सकिने सम्भावना पनि राम्रो छ. आजको दिन तपाईँको लागि महत्वपूर्ण दिनै रहेको छ. मान सम्मानमा पनि वृद्धि रहनेछ भने आँटी कताकेका कामबाट सफलता मिल्छ. कृषि र पशु चौपायबाट लाभ मिल्नेछ. चोटपटक भइरहन सक्छ है. आजको दिन विशेष ख्याल गर्नु. यात्रा गर्दै हुनुहुन्छ, सावधानी हुनु. आजको दिनमा कुनै पनि भीरपाखा रूखहरू चढ्दै हुनुहुन्छ, सावधानी अपनाएर अगाडि बढ्नुहोला. आजको दिन हनुमानको स्मरण गरेर दिन व्यतीत गराउनु राम्रो रहन सक्ने युग रहेको छ. कन्या राशिको लागि मन अति नै प्रसन्न रहनेछ. चन्द्रमाले साथ दिएको छ, सूर्यले साथ दिएको छ, काममा सफलता मिल्ने छ, आर्थिक क्षेत्र भन्दा पनि आज प्रशंसाहरू धेरै प्राप्त गर्न सक्छन्, विशेष गरी व्यावहारिक क्षेत्रमा अगाडि बढ्नु तपाईँको लागि असाध्यै राम्रो योग छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 98 142 73 6001।
3: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
1: राशिमा आजको दिन तपाईँको लागि उन्नतिकारक योग देखिन्छ। कामबाट सफलता हात पर्ने योग छ। राजनीति गर्ने व्यक्तिहरूको लागि आजको दिन अझ धेरै उत्कृष्ट दिन बन्न सक्छ। सामाजिक उत्तरदायित्व गर्नेहरूको लागि भने दिन सामान्य, पठन पाठनमा राम्रो योग चुरेको छ। नबनेका काम बन्दा मन असाध्यै रमाउन सक्छ। आजको दिन तपाईँको लागि निकै नै महत्वपूर्ण रहेको छ। सन्तानबाट नयाँ र खुशीका समाचार सुन्न पाउँदा पनि राम्रो रहन्छ। आत्मा सन्तुष्टि गर्ने दिन छ। तपाईँको लागि दिन सुरक्षित रहन सक्ने योग छ। मन अलिकति चुलबुले र चञ्चले हुन सक्ने सम्भावनाको योग छ। काम गर्दा विशेष ध्यान दिनुहोला, किनभने यतिखेर हेर्दा तेस्रो राहु र चौथो चन्द्रमा हुँदा धनुराशिको मन बेचैन हुन सक्छ। ठाम परिवर्तनको योग पनि रहेको छ भने गायन क्षेत्र, सांगीतिक क्षेत्र, लेखन क्षेत्र तपाईँको लागि उत्कृष्ट रहन सक्छ। व्यापारमा भने घाटा बेहोर्नु पर्ला। सोचेका कामहरू पूर्ण रहनेछन्। बृहस्पतिको शुभ दृष्टि तपाईँको राशिमा छ भने गर्दै आएका हरेक कामबाट तपाईँको लागि राम्रो छ। मान सम्मानमा पनि वृद्धि रहनेछ। आटेका थाकेका कामबाट सफलता हात पर्दा मन असाध्यै खुसी रहन सक्ने योग छ। घरमा अचानक अतिथिको

0: कामबाट सफलता हात पर्ने योग छ। उन्नति अनि प्रगतिमा पनि राम्रो छ। तर साथमा साढे सात भएकाले ओम सं शनिश्चराय नमः मन्त्र गर्नु उत्कृष्ट दिन बन्न सक्छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 93 6001।
2: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी दिइरहेको छु। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी र तपाईहरूसँग भएका विभिन्न कुराहरूको जानकारी दिँदै हामी तपाईसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी यतिखेर तपाई आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा परिचर्चा गर्न र तपाई यतिखेर विशेष गरी हामी तपाईलाई धेरै भन्दा धेरै कुराहरूको जानकारी पनि दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 सीधा सम्पर्कमा आउन तपाई सक्नुहुनेछ। हामीले हिजो हाम्रो फेसबुकमा तपाईँको श्राद्धमा पितृलाई मनपर्ने 6 प्रकारका फूल अथवा अनिवार्य चढ़ाउन सकेको खण्डमा पितृ धेरै प्रसन्न हुने फूल फेसबुकमा राखेका थियौं, धेरैले हेरिदिनु भएको छ। अब आज हामीले तपाईँलाई यस अन्तर्गत रहेर पितृलाई मन नपर्ने फूलको बारेमा पनि हामी आज तपाईँलाई जानकारी गराउँछौ। हामीले रेडियोमा त दैनिक रूपमा भनेकै छौं, तथापि फेसबुकमा पनि तपाईँहरूलाई आज हामी जानकारी गराउने प्रयास गर्छौं। यतिखेर यो जानकारी सहित तपाईँले पनि हामीलाई फेसबुकमा हेर्नु भएको छैन भने

0: लक्ष्मण सुवेदी 333 स्वर्श गरेर तपाईँहरूले हामीलाई त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ र हामीसँग प्रत्यक्ष जोडिन सक्नुहुन्छ वा यतिखेर तपाईँ हाम्रो पात्रोबाट कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ अनि तपाईँले यहीँबाट पनि केही कमेन्टहरू राख्नुभयो भने हामी त्यो कमेन्टको आधारमा पनि फेसबुकमा राखिदिनेछौँ अथवा हाम्रो फेसबुकका भिडियोहरूमा पनि तपाईँले अब यसको बारेमा भनिदिनु पर्यो भनेर कमेन्ट लेख्ने बानी बसाल्नु भयो भने त्यहाँबाट पनि हामी तपाईँलाई धेरैभन्दा धेरै कुराको जानकारी दिने प्रयास गरिरहन्छौ। यतिखेर भने एउटा फोनतर्फ लाग्छु र फोन पछाडि तपाईँले गर्नुभएका कमेन्टहरू पनि हुन सक्छन्। त्यो कमेन्टलाई पनि हामी यहाँबाट वाचन गरेर त्यसको जानेका हामीले उत्तरहरू दिइनेछौ। कोही जिज्ञासु हुनुहुन्छ। जय श्री राधे हजुर।
1: राधे श्याम गुरु। राधे श्याम
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म झापाबाट परशुराम खतिवडा सर।
0: परशुराम खतिवडा झापाबाट। झापाको कुन ठाउँमा हुनुहुन्छ यतिखेर परशुरामजी?
1: म
0: है अहिले कार्यक्रममा आउनु भएको छ। कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ?
1: मैले अहिले चाहिँ कार्यक्रम सुनेको छैन, म अलिकति बाहिर छु हजुर, म किन एफएम बन्ने गर्छु सधैँजी।
0: ए अहिले चाहिँ कार्यक्रम सुन्नु भएको छैन
1: हजुर, अहिले म बाहिर भएकोले।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ कि केही छन् मनमा लागेका जिज्ञासा भन्ने कि कोही आफन्तहरू चिनाएर आउने?
1: मेरो छोरीको चिना हेराउनु पर्यो भन्दा नि
0: छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2063 साल कार्तिक महिनाको 18 गते।
0: 63 सालको कार्तिक महिनाको 18 गते
1: शनिबार,
0: 18 गतेको शनिबार
1: बिहान ठिक 6 बजे झापा जिल्लामै भएको गुरु।
0: ठिक 6 बजे झापा जिल्लामा भयो जन्म। है छोरी होइन तपाईँको?
1: हजुर मेरो छोरी।
0: यो तपाईँको छोरीको लागि बिहान 6 बजे घाम उदाको रहेन रहेछ हो। 17 गते राति 18 गते बिहान हो?
1: हजुर हजुर।
0: के बारको राति के बारको बिहान थियो अरे?
1: शुक्रबार राति शनिबार।
0: ए शुक्रबारको राति शनिबारको बिहान होइन। राशिको नाम चीबाट चित्रकला नाम आउँछ, मीन राशि हुन्छ। के राशि अनि गर्नुभएको छ?
1: हजुर मीन राशि चित्रकला नै राख्नु भएको छ।
0: लग्नमा मंगल अलिक झन्का रिसाउने खालको स्वभाव रहेछ, अन्यथा अरू कुरामा ठिक छ। आइतबारको दिन सधैँभरि व्रत उपासनाहरू गरे भने सूर्यको पावर बढ्छ। आदि त हेर्दै सूत्रमा पाठ गर्ने, आइतबार सकभर नुन नखाने कामहरू गर्नुहोला। विद्यामा राहुको दोष छ, पढाइ त राम्रो हो। अहिले अलिकति सामान्यतया ग्रहको प्रभावले 21 वर्षसम्म संकटले गर्दा घरभन्दा बरु विदेश जान्छु भनेर विदेश उड्ने खालको संकेत देखिएछ। कहाँ हुनुहुन्छ छोरी अहिले?
1: अहिले पढ्दै नै छन् त्यतिर।
0: घरमा हुनु न?
1: अहिले पढ्दै कोठामा छु।
0: ए त्यही त घरभन्दा बाहिर होइन। पढाइमा अलिकति संकटले अनि लग्नको मांगलिक पनि परेको कारणले गर्दा अलिकति ध्यान दिनुहोला। दोस्रो विवाहको दोष कटाइदिनु मांगलिक र आइतबार विशेष गरी व्रत उपासन गर्ने, आइतबार सूर्यलाई जल चढाउने, तामाको अम्खराबाट नुन नखाने सक भएर यसो गर्न सकियो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: हजुर
0: 21 वर्ष पछाडि पढाइ झन् राम्रो हुन्छ अहिलेको भन्दा है। अब हजुरको छोरी अहिले ठ्याक्कै 20 वर्ष हुनुभयो, अब 21 वर्ष पछाडि झन् राम्रो हुन्छ। अब 1 वर्ष यसको संकटहरूको शान्ति गर्नु, सूर्यको जपहरू गराइदिनु राम्रो हुन्छ है। व्यवसाय भन्दा पनि यस्तो मान्छेलाई घरभन्दा बाहिर गएर विदेशमा कमाउने अथवा नेपालमै गर्नु पर्यो भने फेन्सी आइटमका व्यवसाय गर्ने नभए पढेरै राम्रो हुन्छ। तर दिमाग राम्रो छ, अहिले ग्रह बिग्रिएको छ, राम्रोसँग शान्ति गर्नु राम्रो हुन्छ है।
1: विदेश जाँदा चाहिँ राम्रो छ उसको।
0: हजुर हजुर
1: बस्नुभन्दा यहाँ नेपालमा बस्ने गर्ने नोकरी भन्दा विदेश जाँदा
0: विदेशमा राम्रो हुन्छ हजुर।
1: अनि आफन्तहरूसँगको नातामा
0: आफन्तहरूसँगको सम्बन्ध आमा बुवासँग राम्रै हुन्छ, त्यस्तो आचिनु पर्ने कुरो छैन। तर सूर्य निज छ है, सूर्य निज हुँदा अलिकति गाह्रो हुन्छ। सूर्यलाई विशेष उपासना गर्नु, सूर्य भनेको ग्रहको राजा पनि हो, यसलाई धेरै कुरा सूर्य बिग्रिसकेपछि फेरि लग्नमा गएर बिग्रेको सूर्य हो, यसलाई विशेष ध्यान दिनुहोला। तर आठ क्षमता राम्रो हुन्छ छोरीको पछि, एकचोटि शान्तिहरू राम्रोसँग गर्नुहोला है त। अहिले तीन अङ्क राम्रो हुन्छ, सेतो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधेश्याम।

0: ध्यान होला। त्यसमा कुनै कुनै ऋषिको मतहरूले जुन हामी जमरे औँसी भन्छौ नि, बुझ्नु भएको छ, जमरे औँसीमा पनि श्राद्ध गर्ने प्रमाण छ, बुझ्नुभयो। अनि यतापट्टि कसै कसैले ऋषिले भन्छन् पूर्णिमादेखि औँसीसम्म त भइगयो त नि सोह्रवटा तिथि भन्ने पनि छ होइन। तर वास्तवमा यस्तो हुन्छ क्या, शास्त्रमा थोरै शब्द थोरै लेखेको देखेर प्याच बोलिहाल्न हुँदैन हामीले, किनभने अनेकौं शास्त्र छन्। शास्त्रको अन्तिम निचोड के हो त होइन, त्यसलाई हामीले हेर्नुपर्छ। अन्तिम निचोड भनेको सोह्र श्राद्धको प्रतिपदादेखि लिएर औँसीसम्ममा गरिने श्राद्ध हुन्। पूर्णिमा श्राद्ध कसरी गर्ने, अब यहाँ अर्को कुरा आउँछ। एउटाले गर भनिदिन्छ, अर्को त्यसलाई काटेर के भन्छ, पूर्णिमा तिथि त भदौ महिनाको को पूर्णिमा हो त, अनि असोज महिना लागेकै छैन, अब यो जुन पक्षले कसरी गर्ने, त्यो पनि ठिक हो फेरि होइन। उतातिर कसैले भन्छन् जमरे औँसीमा पनि श्राद्ध गर्ने प्रमाणमा म तपाईँलाई एकैछिन पछि म तपाईँको श्लोक पनि भनिदिउँला होइन। त्यसो भएको हुँदा तपाईँले यस्ता कुरामा धेरै कुराहरू छन्, हामीले नबिग्रिने हिसाबले धेरैवटा कुराहरूको निचोड निकालेर हामीले भनेका हुन्छौं। पूर्णिमा श्राद्धलाई अष्टमी श्राद्ध गर्नु सबैभन्दा उत्कृष्ट हुन्छ। आज यति भने है, तपाईँकोतिर अब के गर्नुहुन्छ थाहा छैन। मैले भने त कसैले प्रतिपदामा पनि श्राद्ध गर्ने परम्परा छ, यो अब यसो भइसकेपछि धेरै कुराहरू हुन्छन्। यसको निचोड भनेको प्रतिपदादेखि लिएर औँसीसम्मको श्राद्ध नै हो सबैभन्दा उत्कृष्ट। हामीले परम्परामा हाम्रो विद्वानहरूले दिएका मत र हाम्रा निर्णयसिन्धु भागवतहरू पुराणहरू उपनिषदहरूबाट हामीले दिएको कुराहरू है त, मैले यसको बारेमा उत्तर दिइहाले। अर्को छ दशैंको बारेमा भन्नु पर्यो, गुरु हाम्रो यतातिर कहिल्यै पनि दशैं बनाएको देखेको छैन अहिलेसम्म, के कारण हुन सक्छ, दशैंमा के को पूजा गर्नुपर्छ बताइदिनुहोस् न, म चाहिँ बझाङ बुङ्गल सातदेखि हो गुरु भन्नुभएको छ। यो त तपाईँले निकै महत्वपूर्ण कुरा उठाउनु भयो, नाम खुलाउनु भएको छैन, उहाँले यो कमेन्ट उल्टो पनि हुन सक्छ अथवा मैले बुझाइ उल्टो हुन सक्छ। दशैं अहिलेसम्म मनाउनु भएको छैन, बझाङ जिल्लाको बुङ्गल नगरपालिका सात नम्बरमा दशैं त सबैले मनाउनुहुन्छ होला त, अहिले तपाईँको बारेमा मैले बुझिनँ। अझै तपाईँले विजयादशमीको बारेमा सोध्नु भएको हो अथवा टीका दशैं भन्छ नि, यसलाई के भन्छ तपाईँहरू, जुन असोज महिनाको शुक्ल पक्षको दशमीको दिनमा हुन्छ त्यसलाई त्यही बारेमा भन्नुभएको हो भने यसलाई फेरि विस्तृत जानकारी गराउँ, नभएदेखि फेरि अर्को कमेन्ट थप्नुहोला अथवा दिउँसो सम्पर्क गर्नुहोला। यो दशैंको बारेमा त भनिरहेका छौँ, पोहोर परार पनि भनिरहेका छौँ, दशैं त नेपालीको महान पर्व हो, सबैभन्दा ठूलो विजयादशमी हो, सबैले मनाउनुहुन्छ, किन मनाउनु भएन यसको बारेमा छलफल गरौँला बसेर है। कोही जिज्ञासु हुनुहुन्छ, राधे श्याम हजुर, दुर्गाजी आरामै हुनुहुन्छ, के छ हजुर खबर, भोजपुरतिर खबर के छ, के छ आज, के विषयमा गाली गर्न आउनुभयो कि सोध्न आउनुभयो कि,
1: गुरुदेवलाई गाली त कहिले गर्नु र कसरी गर्नु र
0: होइन, यस्तो हुन्छ गाली, यस्तो हुन्छ गाली पनि गर्नुपर्छ तर गाली भन्दा रिसले गरेकोलाई अशुभ मानिन्छ होइन, मनमा भएका जिज्ञासा पोख्नु पनि त एउटा गाली हो नि त।
1: गुरुदेव अब मैले हजुरलाई त्यस्तो सामर्थ्य नै राख्दिनँ, किनभने हजुरले जतिवटा कुरा बोल्नुहुन्छ त्यो मेरो लागि त्यो छिपा हुन्छ, अक्षर मैले अनुसरण गर्ने खालको हुन्छ, त्यसले गर्दाखेरि मैले त्यो सामर्थ्य नै राख्दिनँ।
0: आज के छ विशेष, तपाईँ सकभर चिना नहेर आउनु, चर्चा परिचर्चा गरौँ क्या, यो सोह्र श्राद्ध लागेको छ है, के छ तपाईँको माता पिता हुनुहुन्छ कि हुनुहुन्न,
1: मेरो माता पनि हुनुहुन्न पिता पनि हुनुहुन्न,
0: भनेपछि यो सोह्र श्राद्धमा तपाईँले अहिले शुद्ध भएर बस्नु भएको छ,
1: एकदम शुद्ध भएर बसेको छ, प्रतिमा राखेर दियो बालेर खानेकुरा फलफुलहरू चढाएर दैनिक
0: मैले हिजो हालेको थिएँ नि हाम्रो घरमा टपरीमा प्रसाद हेर्नुभयो, तर सेयर गर्नु भएन क्या हो क्या, भोजपुरमा त कसैले कमेन्ट गर्नु भएन,
1: मैले सेयर चाहिँ गरिनँ किनभने म त्यो हाम्रो एकजना स्कुलको स्कुलको एकाउन्टिङको बुवा खस्नु भएको थियो त्यहाँ गएर आएर अनि
0: अनि अनि तपाईँको पिताजीको श्राद्ध कुन तिथि पर्छ,

0: ले भन्नुभएको छ, चौकी पञ्चमी तिथि भएकोले चौकी र चौकीमा केश छाकी बस्ने अनि खस्ती र पञ्चमी एउटै तिथि हो, एउटैले एकै दिन गर्ने भनेर भन्नुभएको हजुरले, त्यो मलाई लेखेर राखेको छु।
1: भनेपछि तपाईँको 15 गते पर्व बिहिबार, 14 गते एक छाकी रहनु पर्यो हो,
0: हजुर,
1: 2:36 भित्रमा भ्याइसक्नु पर्यो होइन। ल अनि के छ अरू अब हजुरको तिर अरू अरूले पनि त्यस्तै गर्नुहुन्छ है, के छ परम्परा?
0: मैले आफ्नो एरियातिर सबैतिर भन्ने कोसिस गर्छु, तर हाम्रोमा त्यति अब यो के भन्ने अब हाम्रो संस्कृति अनुसारको मान्छे कम हुनुहुन्छ, बजारमा श्रेष्ठ बढी हुनुहुन्छ
1: है, श्रेष्ठ बढी भयो अनि श्रेष्ठले पनि श्राद्ध गर्नुहुन्न र
0: गर्नु त हुन्छ होला।
1: हाम्रोतिरको श्रेष्ठ भनेको त नेवार जाति हो नि होइन, हाम्रो यो नारायणमा पनि विशेष गरी छनका टन्ने हुनुहुन्छ, यहाँ पनि जोशीहरू हुनुहुन्छ होइन, अनिखेर चाहिँ मान्छे हुनुहुन्छ यतातिर जोशी श्रेष्ठ, अनिखेर चाहिँ खै के भन्ने खालको के अरे अर्को के हुन्छ यो हुनुहुन्छ, तर सबैले गर्नुहुन्छ यता त धेरै भक्तिभाव छ नि यता त।
0: तर अहिले यो दबु दया के भन्ने संस्थाहरू छ, त्यो संस्थाले के गरेको छ भने
1: उहाँहरूको
0: पुरोहित प्राय जस्तो आफ्नै हुन्छ, भाषा पुरोहित अलिक फरक
1: होइन यस्तो, अब भाषा त उहाँहरूको हुन पायो तर कर्म त ओल्ड वाइज हुनु पर्यो नि, वेद एउटै सबैको एउटै हो नि त होइन, वेद एउटै हो, श्राद्ध पद्धति एउटै हुनु पर्यो।
0: कतिले अब हामीलाई पछा हामीसँगै गरेको हुन्छ, हाम्रै प्रकारले गरेको हुन्छ
1: हजुर,
0: अब कतिले चाहिँ अब उनीहरू गोबाजु हुन्छन्, गोबाजुबाट प्रयोग गर्छन्, त्यही प्रकारले गर्छ।
1: हजुर रणपाईले भनेको हाम्रो नेपाली भाषामा भन्दा सूचीकार दाई,
0: हजुर हजुर म सिधा भन्दा म दमाई हो,
1: दमाई हजुरको म को आउँछ गुरु भाषा आफ्नै हुनुहुन्छ कि ब्राह्मण गुरु आउनुहुन्छ?
0: होइन ब्राह्मण गुरु पनि प्रयोग गर्छौँ हामी,
1: हो त नि
0: प्राय हामीले त जानिँदैन
1: है, उहाँहरूले ठिक छ राम्रोसँग तपाईँले श्राद्ध गर्नुहोला। मैले अस्ति पनि भनेको छु एक छाकीको दिन तपाईँले कपालहरू मुण्डन गरिसकेपछि घरभन्दा बाहिर कतै नजाने, तपाईँले त्यो एक दिन जुन आफ्नो काम गर्नुहुन्छ त्यो कामलाई एकदम थाती राखेर होइन, एकदम तपाईँको चाहिँ शिरमा ढाका टोपी लाउनु हुँदैन, क्याप टोपी लाउनु हुँदैन, शिरमाथि खाली राखेर अब जाडो हुन्छ टाउको दुख्ने समस्या छ भने बरु एउटा उनीको बर्खुहरूले छोप्ने अथवा उनीको टोपीसम्म लाउन मिल्छ भनेर भन्छन् शास्त्रहरूले होइन, एकदम पवित्र भएर सकभर एक छाकीको दिन र भोलिपल्ट हुन त यो 16 दिनै तपाईँ चाहिँ सात्विक वस्त्र सेतो वस्त्र होइन सफा वस्त्र प्रयोग गर्नुपर्छ होइन, हामी अरू बेला पनि कपडा दिनदिनै चेन्ज गरे पनि यो बेला चाहिँ सेतो मात्रै लाउनु पर्छ भन्छ नियमले, अनि एक छाकीको दिन चाहिँ पुरै सेतो लगाउने, भोलिपल्ट पनि सकभर सेतो वस्त्र धारण गर्ने है, अनि एकदम पितृभक्ति भएर ब्राह्मणलाई भोजन गराइदिएर आफ्ना चेलीबेटीहरूलाई यसो दान दक्षिणा गरिसकेपछि आफूले भोजन गर्ने, श्राद्धको दिन सकभर आफू पहिले गौमातालाई भोजन गराएर गौमातालाई भन्छ, कुकुरलाई भन्छ, कागलाई भन्छ होइन, सबैलाई गरेर तुलसी बिनाको पिण्ड राम्रो हुँदैन। मैले हिजो कि अस्ति मैले तपाईँलाई पिण्डमा के हाल्नुपर्छ भनेर रेडियोमा भनेको छु, म आजभोलि पनि भन्दैछु, म यो
0: बोलेका कुराहरू सबै पोहोरबाट अनुसरण गरेका छु
1: है,
0: आँकडा कुरा प्रयोग गर्ने भनेर
1: म यो कुरा धेरैलाई थाहा नहुन सक्छ, आजसम्म भएछ भने अलिकति समय मैसँग कम छ, दिउँसो मैले भ्याएछु भने 5-7 मिनट समय निकालेर यो पिण्डमा हाल्ने 8 पदार्थहरू म यो रेडियोमा भन्दाखेरि भनिहालियो सक्यो बिर्सिहालियो, कम्तीमा फेसबुकमा राख्दै भने त्यही मान्छेले दोहोऱ्याइ तेह्रै सुनेर उहाँले टिप्नु हुँदो रहेछ क्या, मैले हिजोबाट थाहा पाएँ, मैले हिजोबाट त्यो जुन पितृको लागि भन्न हालेको भिडियो धेरैले हेरिदिनु भएको छ अहिले, म त्यो धेरै हेर्नु भएको त्यसको रेडी बनेर आजदेखि फेरि म कन्टिन्यू रूपमा भिडियो हाल्ने तयारी गर्दैछु है। के छ अरू विशेष भनिदिनु त दुर्गाजी? ए प्रभु उहाँको फोन डिस्कनेक्ट भयो, हामी कुराकानी गरिदिइरहेका थियौं। यो मैले किन यसरी उहाँसँग कुराकानी जोडिरहेको छु भन्दा, हामी नेपालमा बसेर हामी सबैजना वसुधैव कुटुम्बकम भन्छौं, हाम्रा यो पृथ्वीमा भएका जति पनि मानव जाति छौं, जति पनि प्राणीहरू छौं, सबै हाम्रा दाजुभाइ, हाम्रा आफ्ना इष्टमित्र बन्धु बान्धव हौ क्या, त्यही भएको भएर सबैलाई जानकारी होस् भने उहाँसँग एउटा उहाँ र मेरो त एउटा निमित्त मात्रै हो, यो कुरा सबैलाई लागोस्, यी हामीले भनेको कुराहरू तपाईँ रेडियोमा जति पनि कार्यक्रम सुन्दै हुनुहुन्छ सबै सबैलाई लागू होस् भन्ने मेरो कामना छ। उहाँले देखेर भोजपुर जिल्लामा रेडियो नभए तापनि उहाँले चाहिँ हामीलाई हाम्रो पात्रको माध्यमद्वारा अनलाइन मार्फत दैनिक रूपमा सुन्नेको हामीलाई जानकारी गराउनुहुन्छ। धेरै कुरा उहाँले हाम्रो बारेमा खोजिन्दी गर्नुभएको छ। हामीले भनेको कुराहरूलाई उहाँले चाहिँ टिपेर उहाँले चाहिँ हो कि होइन भनेर अनुसन्धान गरेर अथवा भनौँ न हामीले भनेको कुराहरू मानेर काम गरेर सफल भएको व्यक्ति पनि पर्नुहुन्छ। हामी हरेक दिन 8 बजेदेखि 9 बजेसम्म तपाईँहरूसँग उपस्थित हुन्छौं। कार्यक्रम ज्योतिष दर्पणमा यस्तै महत्वपूर्ण गहन विषयमा अध्ययन गर्न गहन विषयमा छलफल गर्न तपाईँ र हाम्रो उपस्थिति र तपाईँको फोन सम्पर्क अति नै आवश्यक छ। हामीलाई फेसबुकमा फलो गर्नुभएको छैन भने सबैले फलो गर्दै जानुहोला। आज पिण्डमा चाहिने 8 पदार्थ मैले हिजै हाल्छु भने चाहिँ हिजो एकदम भ्याइन क्या समय यति के भन्ने अब त्यो 5 मिनट भिडियो बनाएर एडिटिङ गर्न पनि एकदमै समय छैन। त्यसो भएको होला आज चाहिँ सम्भव भएसम्म हाल्ने प्रयास गरिरहेको छु। एकैछिन छोटो विश्राम।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अ हिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142 73 601 मा हामी जानकारीहरू दिने प्रयास गरिरहेका छौ। हामी श्राद्धम नकुरुते तत्र तस्यम रक्तम पिबन्ति तेहे भन्छ क्या। जसले श्राद्धहरू कर्महरू गर्दैन त्यसको पितृहरूले रगत पान गरेर बस्नु भएको हुन्छ अथवा दुःखमा रहनु भएको हुन्छ भन्ने हुन्छ है। हामी आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चा गर्ने क्रममा छौं। हामीले तपाईँलाई भनिरहेका छौं कि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भयो भने हामी तपाईँको बारेमा धेरैभन्दा धेरै कुराहरूको जिज्ञासा र समस्याहरूको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, यो जिज्ञासुको पनि हामी फोन सम्पर्कमा रहन्छौ। त्यसपछि हामी तपाईँका कमेन्टहरूमा के छन् हामी सबै कुराको जानकारी गराउँछौ। राजेश त्यहाँ हजुर,
1: राधे राधे गुरु,
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
1: तेह्रथुम जिल्लाबाट एकेन्द्र बहादुर मते बोलेको गुरु।
0: एकेन्द्र बहादुर मते
1: हजुर गुरु,
0: अहिले कार्यक्रममा आउनु भएको छ एकेन्द्रजी। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले?
1: आज रेडियो बतैसाले लाइन गरेर अहिले
0: सुन्न पाइएन, रेडियो मितेरी सुनिरहनु भएको छ, अरू बेला पनि सुन्नुहुन्थ्यो तर अहिले लाइन गयो होइन।
1: म दैनिक सुन्छु नि तपाईँको कार्यक्रममा सुन्छ अनि मलाई त पुरा आपत्ति लाग्छ नि।
0: हो, अनि अहिलेसम्म कार्यक्रम सुन्नुभयो, यो 16 श्राद्धमा के खाने तयारी गर्दै हुनुहुन्छ, के तयारी गर्दै हुनुहुन्छ भन्नु त?
1: यसपालि 16 श्राद्धमा बुवाको श्राद्ध गर्नु पनि सुन्तक परिरहेको छ बरु आफ्नै घरमा।
0: हो, के भयो, नाति भयो कि छोरो भयो?
1: छोरी
0: भएन है, ल ठिक छ, लक्ष्मीको आगमन भएछ। अब त्यो तपाईँले नारायण गरिसकेपछि सल्लाह गरेर गर्नुपर्छ है, गर्न चाहिँ छोड्न चाहिँ हुन्न है फेरि।
1: म गुरुसँगै यसो फोन गरेर गुरुसँगै सल्लाह गरेर गर्छु
0: नि। ल ठिकै छ, अनि मान्छे घरमा सुत्केरी भए पनि सकभर 16 श्राद्धमा त्यस्तो चिज खानु हुन्न नि फेरि, के खुवाउनु भयो? ल ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
1: छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय दिनु त?
1: अहिले भर्खर जान्न त छोरी पनि हेर्न मिल्छ नि गुरु।
0: नारायण गर्नुभन्दा पहिले नाम जुराउन मिल्छ, अरू हेर्न मिल्दैन?
1: नाम जुराउनको लागि
0: भन्नु त
1: 2083 साल
0: हजुर,
1: असोज महिना
0: हजुर,
1: 9 गते
0: हजुर,
1: शुक्रबार
0: हजुर,
1: बिहानको 3:48
0: 3:48 कुन जिल्लामा भयो जन्म चाहिँ?
1: यही गुरु, छतरमै भएको त्यो जिल्लामा,
0: 13 जिल्लामा। अनि यो के बारको राति के बारको बिहान?
1: 2 बारको राति शुक्रबारको बिहान।
0: कति गते राति कति गते बिहान?
1: 8 गते राति 9 गते बिहान।
0: छोरीको नाम चाहिँ साह्रै राम्रो नाम आयो, सीता नाम आउँछ, कुम्भ राशि हुन्छ, लग्न चाहिँ सिंह लग्न छ, अनि चतुर्दशी भन्ने तिथिमा जन्म भएको रहेछ, शुक्ल पक्ष पर्यो, केही फरक परेन होइन, आर्तिनु परेन। अब तपाईँलाई अर्को कुरो जानकारी गराउँ, यस्ता नाम तपाईँको बच्चापछि जन्मे, भान्जा भान्जी जन्मे भने एउटा म्यासेज लेखेको भरमा तपाईँको नाम प्रष्ट हुन्छ, भनेको हामीले यो कार्यक्रममा धेरै फोन लाग्न गाह्रो हुन्छ नि त, तपाईँले यस्तो नाम जुराउन, कहिले काहीँ घरको साइड हेर्न, जग हाल्ने साइड हेर्न भन्न खोजेको, यी सामान्य आवश्यकको लागि तपाईँले न टिकट लिनुपर्छ, न पालो कुर्नुपर्छ, म ठ्याक्क म पात्र भएको ठाउँमा म ठ्याक्क अफिसमा भएकोलाई ठ्याक्क फोन हान्ने, अथवा एउटा वाट्सएपमा अथवा मलाई फेसबुकमा फलो गरेर मेसेज छोडिदिने, तपाईँको नाम तपाईँको सामान्य साइजहरू त म भनिदिइहाल्छु नि है। अबदेखि चाहिँ यो रेडियोमा धेरै फोन लाउन कष्ट हुन्छ नि त, यदि धेरै कष्ट गर्नु पर्दैन है।
1: हुन्छ
0: राधे राधे।
1: सीता नाम होइन
0: हजुर,
1: राधे राधे
0: राधे राधे कार्यक्रममा हुनुहुन्छ यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। नाम जुराउनको लागि हामीसँग फोनमा सम्पर्कमा रहनु भएको थियो। हामीले तपाईँलाई अघि पनि जानकारी गराइरहेका छौँ कि हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। एउटा कमेन्टहरू हामीसँग छन्। मलाई कति कति कमेन्टहरू पढ्दाखेरि महत्वपूर्ण कुरा अझ धेरै महत्वपूर्ण कुरा उठाइदिनु है भनेको थिएँ मैले। अझ यो सामान्य कुरा भन्दा पनि महत्वपूर्ण कुरा क्या है, किनभने रेडियोबाट भन्दाखेरि हामीलाई लाखौंले हेर्नु भएको हुन्छ, लाखौंले सुन्नु भएको हुन्छ। त्यसो भएको हुँदा सबैलाई हुने खालको एकदम यस्तो महत्वपूर्ण कुरा उठाउनु, ओहो यो त यस्तो पो रहेछ भन्ने खालको चाहिँ तपाईँलाई ज्ञान होस् क्या होइन। एउटा कमेन्ट छ राधे राधे गुरुजी, छोरा छैनन् छोरी मात्र छन् भने बाबा आमाको श्राद्ध गर्न मिल्छ कि मिल्दैन भनिदिनु न गुरुजी भन्नुभएको छ। वास्तवमा यो परम्परा अनुसार यो सभ्य अपसभ्य भन्ने धेरै कुराहरू छन्, धेरै यसको व्याख्या गर्नमा अहिले समय हामीसँग कम हुन्छ। सकभर जसले क्रिया गरेको छ त्यही मान्छेले श्राद्ध गर्ने परम्परा हो, नियम आचरणमा रहनलाई जसले श्राद्ध गर त्यही हो। अब जस्तै कोही मान्छेको चाहिँ अब छोरै छैन भने छोरी मान्छेले पनि श्राद्ध गरेको देखेका छौं, तथापि सकभर छोरा मान्छेले गरेको त्यसमा धेरै कुराहरू हुन्छ हजुर। कपालदेखि लिएर यज्ञ पवित्र संस्कारदेखि लिएर धेरै कुरामा हामी कमी भइसकेका छौं। हामी अरू बेला चाहिँ कट्टु लाएर हिँड्ने, पाइन्ट लाएर हिँड्ने, अनि म छोरी हुँ म पनि श्राद्ध गर्छु भन्नाले मिल्दैन कि होइन। हाम्रो परम्परा अनुसार छोरी मान्छेले पनि जनै लगाउने परम्परा हो। अहिले पनि दक्षिण भारतका महिलाहरूले जनै लगाउनुहुन्छ तर हामी लाउँदैनौ, किन हाम्रो यो सामर्थ्यले भ्याएन, सम्भव भएन। त्यसो भएको हुँदा अब जनै लगाउने मान्छेले अथवा छोरा मान्छेले आफ्नै छोरा छैनन् भने भाइका छोरा अथवा दाजुभाइले पनि श्राद्ध अथवा के काजक्रिया गर्न मिल्छ त्यही मान्छेले चाहिँ श्राद्ध गर्नुभयो भने उत्तम हुन्छ है। मैले चाहिँ यसरी भन्ने गरेका छु, हुँदैन पनि भन्न भएन, हुन्छ पनि भन्न भएन, तर जसले काजक्रिया गर उहीँ मान्छेले गर्नुपर्छ श्राद्ध चाहिँ। अब जय श्री राधे गुरु महिलाबाट समीर तामाङ हो भनेर हाम्रो पात्रबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। उहाँले आफ्नो छोराको बारेमा हेर्न चाहनु भएको रहेछ। चिना हेर्नको लागि चाहिँ नम्बरमा फोन गर्नु होला, विशेष कुराहरू भए यहाँबाट जानकारी गराउने हो। अर्को कुरा छ, राधे राधे गुरु, म विमल बोहरा बझाङ बुङ्गल सातदेखि हो गुरु। मैले भर्खरै कमेन्ट गरेको थिएँ गुरु दशैंको बारेमा, अरूले भन्दा हजुरले भनेकोमा विश्वास गर्छु। म त दशैंको दिन ठ्याक्कै केही पनि बनाउने गरेका छैनन् यतातिर गुरु, दशैंको कुनै दिन पनि मनाउने गरेका छैनन् गुरु। दशैंको दिन पसलबाट मासु ल्यायो खायो, राम राम राम राम हट। दशैंको दिन पनि मासु खान्छन्, राम राम राम राम। यो स्वर शर्मा के पढ्नु पर्यो मलाई आज। दशैंको कुनै दिन पनि मनाउने गरेका छैनन् गुरु, दशैंको दिन पसलबाट मासु ल्यायो खायो, त्यस्तै चलेको छ दशैं। एउटा कुरा के सुनेको भने भवानी अथवा नेपालीमा दुर्गा भवानी कुले छैन भने जबरा हाल्न मिल्दैन रे सुनेको। यो कुल छैन, अब यो के मैले ठ्याक्कै बुझिन, यसको आशय भनिदिन्छु तपाईँलाई। लौ न विस्तृत रूपमा भन्नु पर्यो गुरु भन्नुभएको छ। पहिलो नम्बर त हामीले जमरा राख्नेदेखि लिएर हरेकको घरमा जमरा राख्नुपर्छ बारम्बार भन्दै आएका छौ, र दशैंको टीकाको दिन माता भवानीको प्रसाद भनेर देवीको पूजा गरेर दशौं दिनको दिनमा दियो कलश गणेश पूजा गरेर आफ्ना शुद्ध वचनहरूले आफ्ना छोराछोरीलाई आशीर्वाद दिने दिन, त्यस्तो अखाद्य वस्तु खानु यसैमा पनि त्यो आशीर्वाद लाग्दैन। यसमा पनि अब यो कुनै पनि कर्म गर्दैनन् भन्नुको अर्थ तपाईँको गाउँमा अलिकति संस्कारको कमी हुन सक्छ। नवरात्र विशेषमा 9 दिनसम्म देवीको आराधना गर्ने हो होइन, त्यसमा हतियारहरूको पूजा गर्ने, यो हतियार किन पूजा गर्ने यसमा तपाईँलाई प्रश्न आउन सक्छ। म अलि पछि नवरात्रको समय आउने बेलामा भनिदिन्छु, म बरू अहिले अलिकति स्वर श्राद्धतिर छौँ, यसमा अलिक मैले धेरै जोडिनँ, तर यसमा धेरै कुराहरू छन्, म अझै धेरै कुरामा जानकारी गराउँदै जान्छु। मेरो मात्रै विश्वास गर्नुहुँदो रहेछ युवराजीले, अरू अरूको पनि विश्वास गर्नुपर्छ। सत्य कुरा जसले बोल्छ उसको विश्वास सबैले गर्नुपर्छ भन्छु म। तपाईँको प्रश्नको उत्तरमा हामी अझै धेरै छलफल गर्छौँ, तर अहिले स्वर श्राद्धमा होइन, अलिक पछि है त। म तपाईँको प्रश्नलाई रेडियोमा भन्नेछु, रेडियो सुन्दै हुनुहुन्छ, थाहा पाउनुहुन्छ आज यसपालिको नवरात्रमा कसरी बनाउने, हामी यही कुरालाई पनि फेसबुकतिर पनि राखिरहेका छौँ। तपाईँले पनि फेसबुकमा फलो गर्नु भएको छैन भने फलो गर्दै आउन सक्नुहुन्छ। जय श्री कृष्ण राधे राधे लेख्नु भएको छ। अर्को कमेन्ट छ, जय श्री राधे गुरुदेव, आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क मार्फत कालीकोट जिल्ला पचाल झरना गाउँपालिका वडा नम्बर 9 तिखार्तीबाट भन्नुभएको छ। विशेष विशेष तपाईँलाई भन्दा धन्यवाद। बा हुनुहुन्छ, आमा हुनुहुन्न, आमाको श्राद्ध गर्न मिल्छ कि मिल्दैन गुरु भन्नुभएको छ। आमाको श्राद्ध अनिवार्य रूपमा गर्नुपर्छ, तर माताजीको श्राद्ध चाहिँ 16 श्राद्ध विधिले हुँदैन, अब यानि कि पारवर्ण वृद्धिमा हुँदैन, एकोदिष्ट विधि भनेको, एकोदिष्ट भनेको चाहिँ के भन्छ त्यसलाई तपाईँको भाषामा मरे तिथि भन्छ, अथवा के भन्छ छिन्ने तिथि के भन्नुहुन्छ तपाईँहरू, होइन? हामी चाहिँ जुन महिनामा बित्नुभयो, जुन पक्षमा, जुन तिथिमा बित्नुभयो, त्यही पक्षमा गर्नेलाई एकोदिष्ट विधि भनिन्छ। अब कसैले मरे तिथि अथवा कसैले के छिन्ने तिथि आफ्नो आफ्नो ठाउँको छ, अथवा जस यो एक वर्षमा एउटा श्राद्ध आमाको अनिवार्य रूपमा गर्नुपर्छ, त्यस्ता मान्छेले पनि 16 श्राद्ध नै 16 श्राद्धमा पनि पूरै चाहिँ उपवास रहनुपर्छ, भनेको 16 श्राद्धमा पनि एकदम बार्नुपर्छ है। आमा नहुनेले पनि, आमा हुनु न पनि 16 श्राद्ध बार्नु पर्यो, बुवा हुन्न भने पनि 16 श्राद्ध गर्नु पनि पर्यो, बार्नु पनि पर्यो है त। जय जय श्रीमन्नारायण गुरुदेव। म दुर्गा राणा पहिली रेडियो सनातनबाट ज्ञानको भण्डार कार्यक्रम रेडियो ज्योतिष दर्पण सुनिरहेको छु। बत्ती गएको कारण फोनमा विदा माग्न पाइन, क्षमा चाहन्छु, विदा पाऊ, राधे राधे, साथै नमन गुरुदेव। ए बत्ती अघि बोल्दा बोल्दै तपाईँकोतिर त बत्ती भएन भने फोन डिस्कनेक्ट हुँदो रहेछ है। ल, खुसी लाग्यो कार्यक्रम सुन्नु पनि रहनु भएको छ। हामी यस्तै चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहन्छौ। मलाई धेरैले श्राद्धको दिनहरू भनिदिनु न भन्नुभएको छ, श्राद्धको दिनहरू म तपाईँलाई जानकारी गराउँछु। आज 12 गते सोमबारको दिन परेको छ, हो आज 12 गते सोमबार द्वितीय श्राद्ध गर्नु पर्यो। भोलि तृतीय श्राद्ध 13 गते मंगलबार परेको छ, 29 तारिक 14 गते बुधबार को दिन 30 तारिकमा चतुर्थी श्राद्ध गर्नु पर्यो भोलि, के अरे 14 गते, 15 गते बिहिबारको दिन यो 1 तारिक भनिन्छ, अक्टोबर 1मा पञ्चमी श्राद्ध पनि यसै दिन परेको छ र षष्ठी श्राद्ध पनि यसै दिन परेको छ, एकदम ध्यान दिनुहोला। 16 गते शुक्रबारको दिन सप्तमी श्राद्ध गर्नुपर्छ, 17 गते शनिबार यानि कि 3 तारिक अक्टोबरमा अष्टमी श्राद्ध गर्नुपर्छ, 18 गते आइतबार नवमी श्राद्ध गर्नुपर्छ, यसलाई मातृ नवमी श्राद्ध पनि गर्न मिल्छ यस दिन। 19 गते सोमबारको दिन दशमी श्राद्ध गर्नुपर्छ, 20 गते मंगलबार एकादशी श्राद्ध यो 6 तारिकमा परेको छ अक्टोबर, त्यस्तै गरेर 21 गते बुधबार द्वादशी श्राद्ध गर्नुपर्छ, यो 7 तारिक अक्टोबरमा रहेको छ। यसमा तपाईँलाई धेरैले हुन सक्छ मगा श्राद्ध के भन्न सक्नुहुन्छ, त्यसो त भोलि ख्याल गर्नुहोला। 14 गते बुधबार पनि भरणी नक्षत्र छ, भरणी नक्षत्रको पनि श्राद्ध पर्छ, यो पञ्चाङ्गले चाहिँ अलिकति यहाँ कुरो बिगारेको छ होइन, यस्ता कुरा के लेख्दै नलेख्नु, यसको बारेमा व्याख्या धेरैचोटि हामीले गरिसक्यौं। भरणी नक्षत्रको पनि विशेष श्राद्ध गर्यो भने पितृखोजी हुन्छ भनेर लेखा छ, तर त भरणी नक्षत्र यो नक्षत्र परक श्राद्ध चाहिँ गर्नुपर्छ क्या, त्यो मगा श्राद्ध भनेर द्वादशी पार्नु पर्दैन है। 22 गते बिहिबार त्रयोदशी श्राद्ध गर्नुपर्छ, त्यस्तै गरेर 23 गते शुक्रबार चतुर्दशी श्राद्ध लेखेको छ। यो दिन चाहिँ विशेष गरी शास्त्रहरूले केही चोटपटक लागेर मृत्यु भएकाहरूको गर्नु, अन्यथा औँसीमा गएर श्राद्ध पनि गर्नु पनि भन्छन् यसलाई है। यो जुन चतुर्दशी श्राद्ध चाहिँ विशेष दिन, त्यसै दिनमा मृत्यु भएकाहरूको चाहिँ एकोदिष्ट विधिले गर्नु पनि पर्छ है। अनि 24 गते शनिबार औंसीको दिनमा पितृहरूका छुटपुट भएका श्राद्ध गर्ने, अनि श्राद्ध गरिसकेपछि पनि औंसीसम्म पूरै बारिसकेपछि औंसीको दिनमा पनि ब्राह्मणलाई भोजन गराउने, घरमा ल्याएर मिठा मिठा परिकारहरू खुवाउने, ब्राह्मणलाई साँच्चीकै भन्ने हो भने भोजन गराउने दिनमा म पितृको आशीर्वाद चाहन्छु भनेर ब्राह्मणलाई भोजन गराउँदा सपत्नी सहित भन्छ क्या, सपत्नीको भनेको चाहिँ श्रीमती सहित भनेको गुरुआमा सहित भोजन गराउनु, सकभर त्यो दिन अमिलो एकदम कडा खुवाउनु हुँदैन, पिरो पनि खुवाउनु हुँदैन, सकभर गुलिया गुलिया है, अनि अन्नबाट बनेका, घिउबाट बनेका, दुधबाट बनेका परिकार खुवाउनुपर्छ। पिरो अमिलो तितो पितृको लागि एकदम अप्रिय हुन सक्छन्, त्यसो भएको हुँदा तपाईँहरूले ध्यान दिनुहोला। अनि पितृको नाममा भोजन गराउँदा सकभर यसो पितृलाई पनि त्यहाँ साथमा राखेर पहेँलो अष्टनन्दहरूले चन्दन लगाइदिएर सेतो फुलले अर्पण गरेर ओम देवताभ्य पृथ्वीभ्यस्त महायुगिभ्य वच नमः स्वाहाय स्वधाय नित्य देव नमो नमः यस्ता मन्त्रहरू जप गरेर, अनि तपाईँहरूले पितृको नाममा स्मरण गरेर अनि तपाईँले ब्राह्मणलाई टिको लगाइदिएर यो चाहिँ भोजन पछाडि टिको लगाइदिएर हिँड्ने बेला कम्तीमा खाली भोजन गराउनुहुन्न क्या फेरि फेरि भन्नुहुन्छ जताबाट पनि गुरुहरूलाई नै फाइदा हुनुहुन्छ तपाईँलाई त अरबौं फाइदा हुन्छ पितृको कारणले गर्दा तर ब्राह्मणलाई त केवल तपाईँको घरमा भोजन गरिदिएको बापत थोरै दक्षिणा धेरै भन्दिनँ जति सक्नुहुन्छ त्यति दिनुहोस् खाली भोजन चाहिँ गराउनु हुँदैन है मैले धेरै ठाउँमा देखेको छु मान्छे धनी हुन्छौ भन्छन् नि नेपालमा माडवाली जतिको धनी कोही पनि छैन माडवालीहरूले के गर्नुहुन्छ थाहा छ हरेक औँसीमा ब्राह्मणलाई भोजन गराउनुहुन्छ हामी इन्डिया बस्दाखेरि हामी वृन्दावन पढ्दाखेरि हरेक औँसीमा चाहिँ त्यहाँ चाहिँ हामी जहाँ बस्छौँ त्यो आश्रमहरूमा चाहिँ ल्याएर भोजन गराउनुहुन्थ्यो किन गरेको होला जस्तो लाग्थ्यो क्या सुरु सुरुमा यत्रो खर्च किन गर्छन् त्यहाँका महाराजीलाई हरेक औँसी औँसीमा महिनामा एकचोटि औँसी आउँछ नि त एक महिनामा त्यहाँका महाराज त्यो आश्रम महाराजले पाँचौं लाख दशौं लाख खर्च गर्थे उनीहरू अरबौं कमाइरहेको हुन्छ नि त पितृलाई थोरै दिएका जस्तो हुन्छ उता पितृको यति धेरै आशीर्वाद मिलिरहेको हुन्छ कुरै नगर्नुहोस् यति धेरै उन्नति प्रगति भइरहेको हुन्छ त्यसो भनेको हुँदा तपाईँहरूले पनि एकदमै ध्यान दिनुहोला हामी कार्यक्रम ज्योतिष तर्फमा यस्तै कुराको जानकारी गराइरहेका छौं अब तपाईँलाई भोलिको दिनमा यस्तो बारेमा चाहिँ तपाईँले पुरै हेरेर व्याख्या सहित हामीलाई भनिदिनु पर्यो शास्त्रका प्रमाणसहित भनेर हामीलाई केही कुराको प्रश्न पनि राखिदिनु न कहिलेकाहीँ प्रश्न राख्नुहुन्न जे भन भन्ने सुन्नुहुन्छ है ल त्यसो भएको हुँदा तपाईँहरूले पनि कुन दिन श्राद्ध गर्दै हुनुहुन्छ एकदम पवित्र भएर श्राद्ध गर्न तपाईँको मनले मानोस् तपाईँलाई पनि धेरै धेरै पितृले आशीर्वाद दिउन् हाम्रो राष्ट्र हाम्रो राष्ट्रियता नै हाम्रो कर्मले धानेको छ त्यस कारणले गर्दा कर्म गरौं कर्म सबैले आफ्नो ठाउँमा गरिरहनु भएको छ तर सात्विक कर्म एकदम निर्मल कर्म सबैले गर्न सिकौं यही मेरो आशीर्वाद तपाईँहरूलाई धेरै धेरै आज पनि हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट आज अन्तिम भागमा छौं भोलि तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनिसँगमा बिहान 8 बजे पुनः रहनेछ तपाईँ जहाँ हुनुहुन्छ अनि जस्तो अवस्थामा हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने प्रत्यक्ष रूपमा हामीलाई भेट गर्न पनि सक्नुहुन्छ फेसबुकतिर फोनबाट पनि सम्पर्क गर्दै गर्नुहोला आजको लागि आज्ञा चाहन्छु राधे राधे।

0: गर्जन छ सधैँ बाघ झैं बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98-84-63-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ झैं।
5: रेडियो टाइगर स्टुडियो टाइम।
6: यति बेला बिहानको 9 बजेको छ।
7: Thank you.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि 4 दिनमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित बाढ़ीले मनाङको ताल गाउँ डुबानमा। 3 वटै नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प। 4 जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर, अरू सड़क खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभए युवाहरूको आरोप। इरान र अमेरिका बीचको तनाव बढ़ने संकेत। युद्ध फेरि शुरू भयो, आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार रातिदेखिको झरी रोकिए लगत्तै जनजीवन सामान्य बन्दै गएको छ। हिजोसम्म ठूलो बाढ़ी आएको नारायणी, कालीगण्डकी लगायतका नदी खोलाहरूमा बाढ़ी कम हुन थालेको छ। गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गए रातिदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानैदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पश्चिम भेगमा पनि गैरातीदेखि वर्षा रोकिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान हुस्सु लागे पनि अहिले विस्तारै घाम लाग्न शुरू भएको छ। यसअघिको तुलनामा आज केही चिसो बढ़ेको छ। आज दिउँसोको मौसम घमाइलो हुने मौसमविदले बताएका छन्। मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना पनि छैन, तर मनसूनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ। महाशाखाका अनुसार आज देशका हिमाली र पहाड़ीका थोरै ठाउँमा मेघगर्जन र चट्टानसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्टानसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै अविरल वर्षापछि मर्स्याङ्गी नदीमा आएको बाढ़ी मनाङको नासो गाउँपालिका 1 तालगाउँमा पसेको छ। गाउँमा बाढ़ी पसेपछि त्यहाँका बासिन्दा छिमेकीको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य छन्। लगातारको वर्षापछि मर्स्याङ्गीको जलसतह बढ़ेर गाउँमा बाढ़ी पसेको नासो एकका वडा अध्यक्ष मीनराशि गुरूङले जानकारी दिनुभयो। तालगाउँमा 64 घर परिवारको बसोबास रहेको छ। यस्तै बाढ़ी पहिरोका कारण पछिल्लो 4 दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता छन् भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको नारायणगढ़ र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीको पुलमाथि आवत जावत खुला भएको छ। ठूला गाड़ी बाहेकलाई आवत जावत खुला गरेको चितवन प्रहरीले जनाएको छ। बाढ़ीले बगाएको क्रूज सिप अर्थात सानो पानी जहाज पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै हिजो बेलुकीदेखि पुलमा आवागमन बन्द गरिएको थियो। सड़क डिभिजन भरतपुरका अनुसार क्रूज सिपलाई सुरक्षित तरिकाबाट निकाल्नका लागि प्राविधिक स्तरको छलफल भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालन नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू वर्षा बाढ़ी पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन् रसुवाको केरुङ सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै निकासी तथा पैढारी व्यापार प्रभावित भएको छ मुस्ताङमा गएको शनिबार रातदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भीरदेखि कोर्ला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ भटेकोशी बाढ़ीले केरुङमा गएको एक महिनादेखि सड़क ठप्प छ यस्तै सिन्धुपाल्चोको तातोपानी नाकातर्फको सड़कमा पनि वर्षासँगै बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याएपछि नाका प्रभावित छ विशेष गरी दशैं तथा चाडपर्व लक्षित सामग्री दैनिक उपभोग्य वस्तु विद्युतीय सामग्री कपड़ा तथा अन्य व्यापारिक सामान बोकेका कन्टेनरको आवागमन प्रभावित भएको छ बाढ़ी पहिरोका कारण बागलुङ म्याग्दी मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर भएका छन् बागलुङ म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ सिद्धार्थ राजमार्गको कुस्मा मालढुङ्गा खण्डमा कालीगण्डकीको बाढ़ीले कटान गरेपछि 3 जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर भएका छन् बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गा पुल पनि भत्किएको छ पहिरोले बेनी जोमसम कोर्ला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ म्याग्दीको बेनीदेखि दरबाङसम्म पुग्ने सड़क समेत अवरूद्ध भएको प्रहरीले जनाएको छ बागलुङमा मध्यपाटी राजमार्गको विभिन्न खण्ड तथा काली गण्डकी करिडोरको मालढुङ्गा बेनी जोमसम कोर्ला खण्ड पनि अवरूद्ध छ पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जमाइनी पनि कालीगण्डकी करिडोरमा अवरूद्ध छ संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग बीपी राजमार्ग कान्ति लोकपथ र काठमाडौँ फाखेल हेटौँडा सड़क पनि अवरूद्ध छ यस्तै दक्षिणकाली सिस्नेरी हेटौँडा सड़क पनि अवरूद्ध छ त्रिभुवन राजपथ भने एकतर्फी सञ्चालनमा छ बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ पृथ्वी राजमार्गको धादिङका खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ तर कृष्ण भीरमा जोखिम कायम रहेकाले एकपटक राम्रोसँग हेरेर मात्र गाड़ी चलाउन तयारी छ बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ मुगली नारायणगढ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराती पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको छ राष्ट्रिय मानवाधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानूनी अधिकार विपरीत भएको भन्दै जबराको पक्राउप्रति प्रश्न उठाएको छ कानूनविद तथा विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन् प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याएको दावी गरेको छ नवयुवा अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दै पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाउनु भएको छ सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले जेएनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै सरकारसँग प्रश्न गर्नु भएको छ सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ हरेक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ सन् 2019 अक्टोबर 15 राष्ट्रसंघ महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको हो राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखे राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो अब विदेशको खबर. इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध फेरि शुरू भए त्यसको सामना गर्न आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ. अमेरिकाले हर्मुज जलमार्ग खोल्न इरानले अघि सारेको सात दिने मार्गचित्र अस्वीकार गरेपछि विदेश मन्त्री अराघचीको यस्तो भनाइ आएको हो. यसैबीच हर्मुजमा इरानी सेनाले अमेरिकाको अत्याधुनिक ड्रोन कब्जामा लिएको भन्ने तेहरानको दावीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ. अमेरिकी पक्षले इरानी दावीको खण्डन गर्दै त्यस्तो ड्रोन कब्जामा पारेको पुष्टि नभएको जनाएको छ. इरानमाथि आक्रमणका लागि अमेरिकी सेनाले प्रयोग गरेको बेलायतमा रहेका एक हवाई अखडा नजिकै पाँचजना पक्राउ परेका छन्. उनीहरूलाई विस्फोटक पदार्थ तथा आतंकवाद सम्बन्धी कसुरको आशंकामा पक्राउ गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ. इरान र अमेरिका बीचको सैन्य तनावसँगै हर्मुज मार्गको सुरक्षा र सञ्चालनलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता पनि बढेको छ. अब खेल खबर. जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ. राष्ट्रिय खेलकुद परिषद राखेफका अनुसार आज टेनिसको महिला डबल्समा सिभाली गुरूङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमोजीको जोडीसँग सामना गर्दैछ. पुरूष सिलिङ्सको दोस्रो चरणमा अभिषेक वास्तुलाले आज काजाकिस्तानका अलेक्जेन्डर सेभेजको विरूद्ध खेल्नेछन्. अभिषेकले यसअघि प्रतिम खड्गासँगको जोडीमा पुरूष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेका थिए. एथलेटिक्सतर्फ आज महिला 5000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी नेउपानेले प्रतिस्पर्धा गर्नेछन्. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. झरी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि चार दिनमा 21 जनाको ज्यान गयो. सयौं विस्थापित बाढ़ीले मनाङको तालगाउँ डुबानमा. तीनवटै नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प. चार जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर. अरू सड़क खुलाउने प्रयास. पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न. सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभई उहाँहरूको आरोप. इरान र अमेरिका बीचको तनाव बढ़ने संकेत. युद्ध फेरि शुरू भए आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी. र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्सतर्फ प्रतिस्पर्धा गर्दै.
2: रेडियो टाइगर 99.2 MHz नामै काफी छ.
3: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त.
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ. सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा. अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया. प्रोप्राइटर हेमराज आचार्य. सम्पर्क मोबाइल नम्बर 98482979774. ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो.
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर.
3: ए रमेश, पर्ख न कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए. ओ मारा, म फेरि नमन सपिङ सेन्टरमा.

0: 7970 र 98573 3582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
6: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा

0: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
1: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0683-93।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: खुसीको खबर,
6: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ।
5: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
7: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
5: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
7: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
6: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एचबी A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
7: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
5: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
6: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछ नि त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अदि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: खुसीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
7: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश डबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। जेएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद मौन। चाडपर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाडा नबढ़ाउने यात्रा व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़्यो, विश्व बजारमा दबाव। रसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल, वर्षाले बिथुलिने चिन्ता। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरले पक्राउ गरेको विषय लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून, विधि र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए। बैठकमा एमालेका प्रमुख सचेतक एन बहादुर महरले बिना कुनै कसुर र अभियोग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लंघन गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेट देखाएको भन्दै महरले निन्दा गर्नुभयो। यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई स्टन्ट बाजीको संज्ञा दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेले जस्तो भएको टिप्पणी गर्नुभयो। राप्रपाका सांसद भरत गिरीले मानव अधिकार कर्मीले समेत भेट्न नदिएको प्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताउनुभयो। प्रहरले शनिबार राति 12:30 बजे महाराजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो। 12 घण्टापछि जबरालाई छाडेको प्रहरले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ। तर सुरक्षा चुनौती रोक्न काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालले आफ्नो र परिवारको सुरक्षाको माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। उहाँका छोरा सचिन्द्र शमशेर जबरालले हस्ताक्षर गरी दर्ता गराउनु भएको निवेदनमा विगतमा सम्पादन गरेका न्यायिक निर्णय र सामाजिक सञ्जालमा उठेका सुरक्षा सम्बन्धी विषयले आफूमाथि गम्भीर असुरक्षा महसुस भएको उल्लेख गरेको छ। प्रहरले निवेदन प्राप्त भएको र अहिले उहाँ घरमै प्रहरी निगरानीमा रहनु भएको जनाएको छ। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्स्थापना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने, राजधानी काठमाडौँका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। सांसद राजनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्कने चेतावनी दिनुभयो। यस्तै बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले इन्धनको मूल्य नबढेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउनुभयो। नेपाल प्रहरीका डीएसपी सुनिल जंगशाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गर्ने र कलंकी नागढुङ्गा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीए को उद्धार टोलीले आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यसँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीएका अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीएका अध्यक्ष तुलसिन गुरूङले जानकारी दिनुभयो। बाढी र पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढ़ी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्ष र बाढ़ीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन र प्रसारण अवरूद्ध बनाएको हो भने यसअघि भदौ 10 गतेको भटेको बाढ़ीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट टुटेको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 केभी प्रसारण लाइनका 2 टावरमा बाढ़ीले क्षति पुर्याएपछि गण्डकी करिडोरका 7 भन्दा बढ़ी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोर आयोजनाहरू र 40 मेगावाटको राहु घाट जलविद्युत आयोजनाको स्विच रियाक्टमा पनि बाढ़ीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोडसेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। चाडपर्वका बेला उद्योग धन्दा बन्द हुने भएकाले माग अझ घट्छ। अहिले अवरूद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू दशैं अघि नै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। बिजुलीको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेको भुम्लु गाउँपालिका साथ फलाटेकी 45 वर्षीय देवी उप्रेतीको परिवारलाई नेपाल विद्युत प्राधिकरणले 10 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। गएको साउन 7 गते भुम्लु 8 डाँडा थोक तल्लोटारमा विद्युत पोल अड्याउन राखेको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान गएको थियो। स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उहाँको ज्यान गयो। घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण र पीड़ित परिवार बीच पीड़ित परिवारलाई 10 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीचको तनाव पुनः बढ़ेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकाल लागेको छ। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि तेलको मूल्य बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा इरानले 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव स्वीकार भएमा रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्ति सहज हुने अपेक्षा थियो। तर व्हाइट हाउस बाहिर संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो। हर्मुज जलमार्ग खोल्ने इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा हुनुपर्ने, तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने शर्त राखेको छ। यद्यपि राष्ट्रपति ट्रम्पले दुई देशबीच पुनः वार्ता शुरू हुने संकेत दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार दुवै देशबीच आजदेखि अप्रत्यक्ष वार्ता हुने सम्भावना रहेको छ। इरानको प्रस्ताव सार्वजनिक भएपछि अघिल्लो शुक्रबार कच्चा तेलको मूल्य 2% भन्दा बढ़ीले घटेको थियो। तर पछिल्लो अनिश्चितताका कारण तेलको मूल्य फेरि बढ्दा विश्वव्यापी मुद्रास्फीति बढ़ने र विभिन्न देशका शेयर बजारमा नकारात्मक असर पर्ने चिन्ता छाएको छ। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान 6:45 करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट नलागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाको कारण हुन नसकेमा आईसीसी वरिताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाको कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका छन्। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया बीच खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध, जेएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद भने मौन। चाड़ पर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन, पेट्रोलियम पदार्थको मूल्य नबढ़ेसम्म चाड़ पर्वमा भाड़ा नबढ़ाउने यातायात व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़्यो, विश्व बजारमा दबाव। र एसियाली खेलकुद क्रिकेटमा नेपाल श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
3: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
4: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
6: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग गौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
7: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
8: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
9: ल, यतिको लागि पनि चिन्ता किन, फुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
10: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-81-086-93।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन्छ सधैँ बाघ झैँ।

0: गर्जन छ सधैँ बाघ चाहिँ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो। के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको?
3: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
5: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हेरेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
6: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
7: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाय, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450। रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिका बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक।
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ, बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98400-46-368।
4: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली खुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
3: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हाट जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, खुरी गाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मुक्तिको सन्देश थारू भाषामा। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 6 बजेको छ। उज्यालो रेडियो नेटवर्क। अहिले बेलुकीको 6 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो। 12 जना बेपत्ताको खोजी चल्दै। जडीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन। उद्धारका लागि हेलिकप्टर पठाउन माग।
0: पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरे घटनामा विपक्षीद्वारा संसदमा सरकारको कडा विरोध। एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
1: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती। कुकुर लगायत जनावरको टोकाई लगत्तै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
0: पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने चीनको तयारी। विशेष वैज्ञानिक प्रयोगमा सहभागी हुन पाउनु पाकिस्तानका लागि दुर्लभ अवसर।
1: र नेपालगंज रंगशालामा फ्लड लाइट जडान गरिँदै एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
7: अब लगानी गरौँ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
6: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
7: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला। एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्। बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
6: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
7: थप जानकारीको लागि 98514-03-331 वा 97-650-409-48 सम्पर्क गर्न सक्नुहुनेछ।
6: अवसर सँगै अघि बढ्दै
7: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीए को उद्धार टोलीले आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीए का अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी चलिरहेको एनएनएमजीए का अध्यक्ष तुलसिंह गुरूङले जानकारी दिनुभयो। यसैबीच मनाङको चामेमा पहिरो खसेर मर्स्याङ नदी आंशिक रूपमा थुनिए पनि तत्काल ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ीविदहरूले बताएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ीविद विनोद पराजुलीका अनुसार वर्षा रोकिएकाले मनाङको जलमापन केन्द्रमा पानीको सतह घट्दै गइरहेको छ। जिल्ला प्रशासन कार्यालय मनाङले नदी थुनिएपछि स्थितिमा निरन्तर निगरानी गरिरहेको जनाएको छ। तत्कालका लागि उच्च जोखिम नरहे पनि नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आग्रह गरेको छ।
1: यसैबीच जडीबुटी संकलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 गरी 12 जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्। सिन्कोट गाउँपालिका 2, ठेहेका 10 जना र मुगुका 2 जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्कविहीन भएका खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। परिवारका अनुसार उनीहरू खारकुनाथ र चङ्खेली गाउँपालिकाको सीमामा पर्ने त्रिशुली लुरुपे सामुदायिक वन क्षेत्रमा जडीबुटी संकलनका लागि गएका थिए। अत्याधिक हिमपात र खराब मौसमका कारण स्थलमार्गबाट खोजी तथा उद्धार गर्न असम्भव भएपछि जिल्ला सुरक्षा समिति हुम्लाले हवाई उद्धारका लागि पहल शुरू गरेको छ। नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरिदिन सम्बन्धित निकायमा औपचारिक पत्र पठाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर भण्डारीले जानकारी दिनुभयो।
0: बाढ़ी पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढ़ी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढ़ीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन तथा प्रसारण अवरूद्ध बनाएको हो भने यसअघि भदौ 10 गतिको भोटेकोशी बाढ़ीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 केभी प्रसारण लाइनका 2 टावरमा क्षति पुर्याएपछि कालीगण्डकी करिडोरका 7 बढ़ी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोरका आयोजनाहरू र 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनाको स्विच रियाडमा पनि बाढ़ीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोड सेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। अहिले अवरूद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू पनि दशैं अघि नै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
1: यसैबीच नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावाट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनु भएको हो। उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल 2372 मेगावाट बिजुली उपलब्ध हुने अनुमान छ। अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 मेगावाट पुगेको थियो।
0: बुधबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा गएको पहिरोले सड़कमा क्षति पुर्याउँदा राजमार्ग अवरूद्ध बनेको थियो। धादिङको गजुरीमा रहेको चामबासको पहिरो पनि हटाएपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको हो। यसैबीच निरन्तरको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण हिमाली जिल्ला मुस्ताङमा 2 दिनदेखि विद्युत र इन्टरनेट सेवा पूर्ण रूपमा अवरूद्ध बनेको छ। पर्वतको डिमुखाबाट आउने 33 केभी विद्युत प्रसारण लाइनका खम्बाहरू बाढ़ी पहिरोले क्षति पुर्याएपछि शनिबार रातिदेखि विद्युत सम्पर्क टुटेको हो। पर्वत र म्याग्दी खण्डमा संरचना बिग्रिएपछि म्याग्दीको दाना सब स्टेशन समेत बन्द भएको जोमसोममा रहेको निलगिरी उपभोक्ता सहकारीका प्रमुख स्तनप्रसाद थकालीले जानकारी दिनुभयो। नेपाल टेलिकमका अनुसार अप्टिकल फाइबर प्रसारण लाइनमा क्षति पुग्दा इन्टरनेट सेवा समेत ठप्प छ।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेको विषयलाई लिएर संसदमा विपक्षी दलहरूले सरकारको कड़ा विरोध गर्दै स्पष्टीकरण मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन बहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाका भरत गिरी र श्रम संस्कृति पार्टीका ध्रुवराज राईले बिना पूर्जी र बिना कारण पक्राउ गरेर सरकारले विधिको शासन उल्लंघन गरेको आरोप लगाउनुभयो। यस्तै संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिना कारण नागरिक पक्राउ गर्ने दुस्साहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेको तर्फ संकेत गर्दै प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुने टिप्पणी गर्नुभयो। शनिबार मध्यराती महाराजगंजमा रहेको निवासबाट पक्राउ पर्नुभएका जबरालाई 12 घण्टापछि छाड्दै प्रहरीले सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिएको दावी गरेको छ। यद्यपि सुरक्षा खतराको प्रकृतिबारे आधिकारिक जानकारी दिइएको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश जबराले आफ्नो र परिवारको सुरक्षा माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। छोरा सचिन र शमशेर मार्फत दर्ता गराइएको निवेदनमा विगतका न्यायिक निर्णय र सामाजिक सञ्जालमा आएका विषयका कारण गम्भीर सुरक्षाका गम्भीर असुरक्षा बढ़ेको उल्लेख छ। प्रहरीले निवेदन प्राप्त भएको र उहाँ हाल घरमै प्रहरी निगरानी रहेको जनाएको छ। अर्कोतर्फ जबरा पक्राउको विषयमा बुझ्न पुगेको टोलीलाई 35 मिनटसम्म बाहिरै कुराएर फर्काएपछि राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई भोलि आयोगमा हाजिर हुन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढीपछिको पुनर्निर्माणको तयारी बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
5: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
9: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
5: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
5: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ताको खोजी चल्दै, जडीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर पठाउन माग, पूर्व प्रधान न्यायाधीश दबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध, एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। रोकथाम गर्न सकिने रोग भए पनि रेबिसका कारण नेपाल सहित विश्वमै अझै वर्षेनी हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा बढ़ी जनावरको टोकाईका घटना दर्ता भएका छन्, जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो। नेपालमा वर्षेनी झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनुपर्छ र तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनुपर्छ। नेपालले सन् 2030सम्ममा कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभरका 286 केन्द्रबाट निशुल्क खोप सेवा प्रदान गर्दै आएको छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढ़ाउन मन्त्रालयले आग्रह गरेको छ।
0: संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय यूएनओडीसीले दक्षिण एसियामा कृत्रिम लागू औषधका फरक फरक तर एकअर्कासँग जोड़िएका अवैध बजारहरू तीव्र रूपमा विकसित भइरहेको जनाएको छ। काठमाडौँमा सार्वजनिक गरेको क्षेत्रीय प्रतिवेदन अनुसार बंगलादेशमा यावा, मालदिवसमा समुद्री तथा हवाई मार्गबाट भित्रने लागू औषध र श्रीलंकामा मेथामफेटामिन प्रमुख चुनौती बनेका छन्। नेपालको सन्दर्भमा भने ट्रामाडोल, ट्यापेन्टाडोल र कोडिन लगायतका नियन्त्रित औषधिको सीमापार अवैध आवागमन तथा ओसार पसार मुख्य समस्याका रूपमा उल्लेखिएको छ। स्थलमार्ग, यात्रु कार्गो र कुरियर सेवा मार्फत यस्ता औषधि ओसार पसार हुने गरेको प्रतिवेदनमा उल्लेख छ। अपराधिक सञ्जालले लगातार मार्ग परिवर्तन गरिरहेकाले यसलाई रोक्न क्षेत्रीय सहकार्य, फरेन्सिक क्षमता अभिवृद्धि र सूचना आदान प्रदान आवश्यक रहेको यूएन ओडीसीले जनाएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घट्दो जनसंख्या वृद्धि दरलाई सम्बोधन गर्न विधा तथा प्रोत्साहनको व्यवस्था गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक प्रस्तुत गर्दै मन्त्री मेहताले सरकारी गैर सरकारी वा निजी क्षेत्रमा कार्यरत महिलालाई कुल छ महिनाको तलब सहितको सुत्केरी विधा र पुरूष कर्मचारीलाई पत्नी सुत्केरी हुँदा 42 दिनको प्रसूति स्याहार विदा दिने प्रस्ताव गरिएको जानकारी दिनुभयो। जनसंख्या वृद्धि दर घटिरहेकोले त्यसलाई बढ़ाउन विदा र प्रोत्साहन आवश्यक हुने उहाँको भनाइ छ। यसै गरी विधेयकमा विशेष अवस्थाको गर्भपतन, बलपूर्वक गरिने गर्भपतन सम्बन्धी स्पष्ट प्रावधान र यस विपरीत कार्य गर्नेलाई सजायको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो।
0: भदौ 10 गतेको भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ी पछि सञ्चालन गरेको खोज तथा उद्धार कार्य अझै चलिरहेको छ। बाढ़ी आएको एक महिनापछि अब सबैको चासो पुनर्स्थापना र पुननिर्माणतर्फ बढ़ेको छ। भोटेकोशीमा भएको विपदपछि खोज तथा उद्धार कार्य अहिले कुन अवस्थामा पुगेको छ भनेर हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव रामबहादुर केसीलाई सोधेका छौं।
10: खोज उद्धार राहत व्यवस्थापनमा हामी बढी केन्द्रित भयौँ र अहिले पनि चाहिँ अब टनेलहरूमा खोजको काम चलिराखेको छ भने अब धेरै ठाउँमा चाहिँ कनेक्टिभिटी टुटेको हुनाले रसुवाको चाहिँ आमा छोदिङ हो गोसाईकुण्ड र उत्तर गया जस्ता गाउँपालिकाहरूमा अहिले पनि त्यहाँ राहत पुर्याउनु पर्ने एउटा उच्च प्राथमिकताको काम छ। जो चाहिँ अहिले होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ टेम्पोररी सेल्टरमा जीविकोपार्जनका लागि मासिक आजनसम्मका लागि 15,000 त्योभन्दा बढी भयो भने 2,000 थपी जाने निर्णय छ। त्यो निर्णय अनुसार चाहिँ अहिले स्थानीय तहले लाभ गराई पहिचानमा कायम गर्ने कामहरू गरिराखेका छन्। अर्को हाम्रो इम्पोर्टेन्ट काम भनेको अब विस्तृत क्षति आकलन गरेर जो अब टेम्पोररी सेल्टर अथवा विगत प्रभावित हुनुहुन्छ होल्डिङ सेन्टर पछि राख्नु भएको छ उहाँहरूलाई चाहिँ स्थायी बसोबासको लागि व्यवस्थापन गर्ने जस्तो त्यसको लागि धेरै च्यालेन्जिङहरू छ। जस्तो कि जग्गाको चाहिँ पहिचान गर्ने जग्गाको व्यवस्थापन गर्ने कुराहरू छ किनकि बाघले गर्दा उहाँहरूको चाहिँ सुरक्षित जग्गाहरू एकदमै वास आउट भइसकेको अवस्था छ। धेरैको चाहिँ आफ्नै जग्गा पनि छैन होइन। त्यसपछि अर्को पाटो भनेको अब आफ्नै जग्गा भएकोलाई पनि अब फेरि निजी आवास गराउने भन्ने कुरा भयो। खोज उद्धार राहत व्यवस्थापनको काम चाहिँ गर्वश अब कम हुँदै गइराखेको छ भने अब हामी पुनर्निर्माण तथा पुनस्थापनाको काम चाहिँ बढी केन्द्रित भएर काम गरिराखेका छौँ।
1: भनेपछि यो बेपत्ता भएका व्यक्तिहरूको खोजको काम चाहिँ अहिले नै टुङ्गिसकेका छैन, निरन्तरता पाइरहेको छ यसले।
10: केही टनेलहरूमा खोजको काम चाहिँ चलिराखेको छ होइन। अब त्यसलाई पनि हामीले चाहिँ अब टुङ्ग्याउने भन्ने किसिमले चाहिँ छलफल चाहिँ गरिराखेका छौँ होइन। अर्को पाटो भनेको अब हामीले चाहिँ मिसिङ भएका व्यक्तिहरूको सन्दर्भमा हामीले चाहिँ त्यो डाटा भेरिफिकेसनको काम पनि गरिराखेका छौँ। अब मिसिङ व्यक्तिहरूलाई चाहिँ मृत्यु सरह चाहिँ घोषणा गर्ने, उहाँहरूको मृत्यु दर्ता गर्ने र मृत्यु दर्ता गरिसकेपछि उहाँले सुविधाहरू पाउने जस्तो कि इन्सुरेन्सका कुराहरू होला, ब्याङ्किङ कारोबारका कुराहरू, जग्गा चाहिँ तपाईँ सम्पत्तिका विषयहरू होला होइन, त्योसँग सम्बन्धित विषयहरूलाई पनि टुङ्ग्याउनु पर्नेछ। त्यसको लागि हाम्रो कानुन संशोधनका कामहरू पनि भइराखेको छ। अन्य चाहिँ तपाईँको यो विपदको सन्दर्भमा केही कानुनहरूमा चाहिँ अलिकति सुधार गर्नुपर्ने भएको हुनाले जस्तो कि वनको जग्गा उपयोग गर्ने विषयमा कानुनी रूपमा नै टुङ्ग्याउने गरेर हामीले चाहिँ प्रस्तावहरू तयार पारिराखेका छौँ र त्यही अनुसारले काम भइराखेको अवस्था।
1: विपद व्यवस्थापन प्राधिकरण अन्तर्गत नै रहेर भोटेकोशीका लागि यो छुट्टै संयन्त्र वा बोर्ड बनाउने भन्ने कुराहरू पनि थियो, त्यो चाहिँ के भइरहेछ?
10: विपदलाई चाहिँ एउटा खोज उद्धार राहत व्यवस्थापनको च्यानलबाट चाहिँ हामीले गर्छौँ। त्यो भनेको चाहिँ सुरक्षा प्लस राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको अब समग्र व्यवस्थापनमा हुने हो र त्यसबाहेक अब जिल्लाका चाहिँ संयन्त्रहरू स्थानीय तहसम्मको संयन्त्रहरू जोडिन्छ। अर्को पाटो भनेको पुनर्निर्माण र पुनस्थापना हो। त्यसमा चाहिँ पनि अब हाम्रो चाहिँ सडक हो भने त्यो सडक विभाग जोडिएला होइन। अब तपाईँको चाहिँ स्वास्थ्य अथवा चाहिँ अरू चाहिँ सेवा सुचारूका विषय हुन् भने स्थानीय तह पनि त्यहाँ जोडिन सक्छ अथवा चाहिँ सङ्घीय प्रादेशिक चाहिँ संयन्त्रहरू पनि त्यसमा जोडिन सक्छन्। निजी आवासको सन्दर्भमा फेरि राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण चाहिँ जोडिन्छ भने अब त्यसमा स्थानीय तहको पनि भूमिका हुन्छ, जिल्लाको पनि भूमिका हुन्छ र अब हाम्रो चाहिँ यो पूर्वाधार विकास मन्त्रालय पनि त्यसमा चाहिँ भूमिका खेल्नुपर्ने हुन्छ। भनेपछि यो चाहिँ अब बहुआयामिक कामहरू छ भनेको हामीले समन्वय सहकार्य र सहअस्तित्व सहभागितात्मक तरिकाले त्यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। अब त्यही अनुसार अब आवश्यक पर्यो भने त्यस्ता संयन्त्रहरू पनि बन्न सक्छन्।
1: पुनर्स्थापना र पुनर्निर्माणको काममा चाहिँ अहिले कहिलेदेखि सुरु हुन्छ भन्ने चासो पनि बढेको छ नि।
10: काम सुरु भइसकेको छ। जस्तो यसको चाहिँ मुख्य काम भनेको के हो भने लाभग्राही पहिचानलाई कायम गर्ने मुख्य काम हो होइन। त्यो लाभग्राही पहिचानलाई कायम भइसकेपछि त्यो टेम्पोररी सेल्टरदेखि लिएर मैले अगाडि भनेको जीविकोपार्जन र बसोबास सम्बन्धी जो 15,000 तोकिएको छ नेपाल सरकारबाट मासिक रूपमा अधिकतम 6 महिनाको लागि त्यो चाहिँ राहत दिने चाहिँ बाटो खुल्छ भने अर्को पाटो भनेको फेरि अब हामीले त्यहाँ जति पनि क्षतिग्रस्त निजी आवासहरू छन् अथवा चाहिँ अन्य कुराहरू छ त्यसको चाहिँ विद्युत क्षति आकलन गर्नुपर्ने हुन्छ र त्यसको आधारमा फेरि हामीले चाहिँ कसको चाहिँ घरहरू बनाइदिनुपर्ने हो होइन। भोलि चाहिँ अब स्थानान्तरण गर्नुपर्ने पनि कुराहरू छन् र त्यो अहिले फेरि बस्ती बसाल्दाखेरि हामीले सुरक्षित ठाउँमा चाहिँ बसाल्नु पर्यो। अहिलेको जस्तै फेरि हामी ती विषयलाई पनि एकदम सूक्ष्म ढङ्गले चाहिँ योजनाबद्ध टिमहरू बनाएर काम भइराखेको छ। यो सँगसँगै चाहिँ यो पुनर्निर्माण पुनस्थापना काम पनि अब अगाडि बढिसकेको स्थिति छ।
0: उहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी नेपाल दर्पणमा

0: आर्थिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर, मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन पीएफएम प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेश सरकार, एसियाली विकास बैंक एडीबी र सेजनको संयुक्त आयोजनामा जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्ण प्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई र एडीबीका देशीय निर्देशक अर्नो काउसवाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। आर्थिक वर्ष 2078-79 दुई हजार अस्सी एकासी सम्मको अवधिलाई समेटेर 32 कार्य सम्पादन सूचक र 98 आयाममा गरिएको अध्ययनमा मध्य प्रदेशले समग्रमा डी प्लस अंक प्राप्त गरेको छ। प्रतिवेदनले समयमै बजेट स्वीकृत हुनु, बजेट वर्गीकरण अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलन हुनु, करदाता सम्बन्धी सूचना सहज हुनु र खर्च बक्यौता न्यून हुनुलाई सबल पक्षका रूपमा औलाएको छ। तर राजस्व र खर्चको वास्तविक उपलब्धि न्यून हुनु, बजेट निर्माणमा नागरिक सहभागिता सीमित हुनु, सार्वजनिक लगानी व्यवस्थापन कमजोर हुनु र लेखा परीक्षण प्रतिवेदनमाथि प्रदेश सभामा समीक्षा हुन ढिलाइ हुनुलाई प्रमुख कमजोरी देखाएको छ। कार्यक्रममा मुख्यमन्त्री यादवले प्रतिवेदनले वित्तीय व्यवस्थापन सुधारका लागि स्पष्ट मार्गचित्र दिएको बताउनुभयो। एडीबीका देशीय निर्देशक अर्णव काउसवाले अबका दिनमा पेफाका निष्कर्षलाई स्पष्ट प्रतिबद्धता र मापन योग्य सुधारमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 16.4 अंकले घटेर 2613.33 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत, लगानी र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्राल लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको बिहिबार 5.44 अर्ब रूपियाँको कारोबार भएकोमा आज 357 कम्पनीको 1.31 लाख कित्ता शेयर 5.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: नारायणी नदीमा आएको भीषण बाढ़ीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैडा नवल परासीको सुस्तामा भेटिएको छ। सुस्ता गाउँपालिका 4 बिहान झण्डै 5 वर्षको गैडा फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैडाको निरन्तर निगरानी भइरहेको छ र उसलाई समातेर सुरक्षित रूपमा निकुञ्ज फर्काउने तयारी भइरहेको छ। भौगोलिक जटिलताका कारण भारतीय बाटो र डुंगा प्रयोग गरी गैडाको उद्धार गरिन्छ। यसअघि 2074 ठूलो बाढ़ीमा बगेर भारत पुगेका 12 गैडाको सफल उद्धार गरिएको थियो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने तयारी गरेको छ। आफ्नो अन्तरिक्ष कार्यक्रमको इतिहासमा पहिलो पटक कुनै विदेशी नागरिकलाई अन्तरिक्षमा लैजान लागेको चीनले पाकिस्तानका 2 पाइलटहरू जिसान अली र खुर्रम दाउदलाई अहिले तालिम दिइरहेको छ। समाचार संस्था रोइटर्सका अनुसार पाकिस्तानका लागि आफ्ना नागरिक अन्तरिक्षमा जाने यो पहिलो उडान हुनेछ। यो परियोजनामा अन्तिम चरणमा पर्ने 1 पाइलट चिनिया रकेट मार्फत चिनिया

0: अन्तरिक्ष स्टेशन तियायोङ तर्फ प्रस्थान गर्नेछन्। अन्तिम अन्तरिक्ष यात्रीको छनौट अक्टोबरको मध्यदेखि अन्त्यसम्ममा हुनेछ। स्थानीय यात्रीले अन्तरिक्षमा रहँदा जहाज उडाउने नभई पेलोड स्पेसलिस्टका रूपमा वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछन्। विशेष गरी खाद्य सुरक्षा र जलवायु परिवर्तन विरूद्ध लड्न मद्दत पुर्याउने जैविक प्रविधि सम्बन्धी चारवटा महत्वपूर्ण अनुसन्धानहरू अन्तरिक्ष कक्षमा गरिनेछ। अन्तरिक्ष स्टेशनमा रहँदा चिनिया भाषामै सम्वाद गर्नुपर्ने भएकोले दुवै पाइलटले अहिले भाषा तालिमका साथै शून्य गुरूत्वाकर्षण, सेन्ट्रिफ्युज ड्रिल र उपकरण मर्मत सम्बन्धी अभ्यास गरिरहेका रोइटर्सको खबरमा उल्लेख छ। पाकिस्तानसँग आफ्नै प्रक्षेपण यान नभएकोले यो यात्रा चीनमै पूर्ण रूपमा निर्भर छ। छनौट हुने अन्तरिक्ष यात्री झण्डै एक हप्ता अन्तरिक्षमा बिताएर चिनिया चालक दलका सदस्यहरूसँगै पृथ्वीमा फर्कनेछन्। यस मिशनलाई पाकिस्तानका वैज्ञानिक तथा शोधकर्ताहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता देखाउने एक दुर्लभ अवसरको रूपमा हेरिएको छ।
1: भारतको कांग्रेस जनता पार्टी सीजेपीले आउँदो अक्टोबर 2 देखि जेलभरो आन्दोलन शुरू गर्ने घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजित दिप्केले आज नयाँ आन्दोलनका बारेमा घोषणा गर्नुभएको हो। अभिजित दिप्केले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट सार्वजनिक गर्दै अक्टोबर 2 मुम्बईको शिवाजी पार्कमा जेल भरौ आन्दोलन गर्ने जानकारी दिनुभएको छ। यो पोस्टमा सीजेपीका संस्थापक दिप्केले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहोर्याउनु भएको छ। प्रमुख निर्वाचन आयुक्तले आफ्नो पदबाट राजीनामा नदिएमा अक्टोबर 2 आन्दोलन शुरू हुने सीजेपीले यस अघि नै बताएको थियो। यद्यपि सीजेपीले मुम्बईमा विरोध प्रदर्शन गर्ने अनुमति पाएको छैन। यसमा प्रतिक्रिया जनाउँदै दिप्केले नागरिकको आवाज दबाउने यस्ता प्रयासहरू स्वीकार्य नहुने बताउनु भएको थियो। कांग्रेस जनता पार्टीले निर्वाचन आयोगको काम कार्यवाही प्रति प्रश्न उठाउँदै आएको छ। यो आन्दोलन मतदाता नामावली सम्बन्धी निर्णय तथा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन एसआईआर अभ्यासलाई लिएर निर्वाचन आयोगमाथि भइरहेको विवादका बीच हुन लागेको हो। यद्यपि आयोगले आफ्नो काम कार्यवाहीमा कुनै अवरोध नरहेको बताएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। बाँकेको नेपालगंज रंगशालामा उच्च क्षमताको प्रकाश प्रणाली फ्लडलाइट जडान गरिने भएको छ। सरकारले मुख्य शहरमा व्यवसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजना अनुसार नेपालगंज रंगशालालाई फ्लडलाइट जडानसहित स्तरोन्नति गर्न लागेको हो। फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भई खेल पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा छ। मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले त्यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताउनुभयो। जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्व अध्यक्ष मोहित शाहले मैदानको सतह पानी निकास लगायत पक्षमा सुधारको खाँचो औल्याउनु भयो। रंगशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आमदानीका स्रोत बढ़न गई मरमतलाई निरन्तरता दिन सकिने सरकारवालाको भनाइ छ।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान 5:45 करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका थिए। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया बीच खेल हुनेछ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 शव भेटियो। 12 बेपत्ताको खोजी चल्दै। जड़ीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 सम्पर्कविहीन। उद्धारका लागि हेलिकप्टर पठाउन माग।
0: पूर्व प्रधान न्यायाधीश देवरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
1: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती। कुकुर लगायत जनावरको थोकाई लगतै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
0: पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने चीनको तयारी। विशेष वैज्ञानिक प्रयोगमा सहभागी हुन पाउनु पाकिस्तानका लागि दुर्लभ अवसर।
1: र नेपालगंज रंगशालामा फ्लडलाइट जडान गरिँदै एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: गर्जन छ सधैँ बाघ छै बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: सन्जु कहाँ हो कि यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश पर्ख न, कता हेरेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
1: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
1: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
1: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482 79774।
0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।

0: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघसिंह रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21679 र 98-125-10349।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरी गाउँ।

0: बर्दिया
1: धेरै धेरै धन्यवाद छ है नानी। होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ? तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ। तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्। हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ। प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक, महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा। सम्पर्क मोबाइल नम्बर 98400463। तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: गङ्गाको रेडियो ठाउँ ठाउँको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको?
3: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न। त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनहा बजारमा पनि।
5: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
6: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया।
8: प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
9: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
10: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
11: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

बना है, रुकना तमा मना है, आज हमा हमा नहीं, आज तमा तमा तमा है।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँच्दै
1: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सड़क विभागको भनाई,
1: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ।
0: माघ धान आउँदो हिउँ याममा भारतबाट 1,150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी,
2: कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ,
0: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन्छ दहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल एकेडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिट्स्को घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता, राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 जना पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिस नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्दक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा 2 घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्दक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2,000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
1: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर विशेषकर पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि ठूलो प्रभाव पर्यो। रसुवा बाढी जस्तो पुरै काटेर खानी नलाग्ने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2-3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
0: महानिर्देशक जैसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढ़ीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउने काम थालिएको जैसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्था बारे उनले भने,
1: समग्रम भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाई पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजनगर पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले दुई तिन दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछ।
0: चार दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपोग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
2: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2372 मेगावाट हुने अनुमान गरेको छ।
0: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डे 1 दर्जन जल विद्युत आयोजनामा अरबौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
2: सम्पूर्ण सभा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटेपछि त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढ़ीसँग सम्बन्धित विषयकै, भोटेकोशी त्रिशुली बाढ़ीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजन शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
5: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको, तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
4: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
6: स्कूल शुरू नहुँदा पहिला हेरी अब साथीहरू भेट हुँदैन थियो, आफूलाई मात्र परेको जस्तो लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण।
4: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालपनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
7: स्कूल आउँदैसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने, बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थ्यो होला मैले घरमा यस्तो गर्छु भनेर राखेको चिज नै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मलाई।
4: बाढीले घरबार गुमाउँदाको पीडासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन् बच्चाहरूमा डराउने आत्तिने समस्या भने छ।
7: उनीहरूले त न्युज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ अरे भन्छ, यस्तो क्लासबाट हेर्दा खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे कि बच्चाहरूलाई नि। अहिले पनि
4: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौं।
8: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चुलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भएको छ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रि भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरशः पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
0: एक थारीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
8: हुन सक्छ यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्रोका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्छ त धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ त्यसका बारेमा कुनै दृष्टिकोण दिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
0: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

गरिबी कै कारणबाट मैले त मुक्ति पाइन, सबै जाँदा चार धाम पैसा नभएर गइन बिना धनको धारीमा।